0: लामो संघर्ष गर्नुपर्छ। विद्यामा सोचे जस्तो प्रगति गर्न बढ़ी नै समय कुर्नु पर्नेछ। स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ। ऋण लागेर खर्च बन्ने हुँदा तपाईँको मन चिन्तित हुनेछ। प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनेछ। अब छैटौ राशि कन्या राशि। कन्या राशि हुने व्यक्तिहरूको लागि समय शुभ छ। विभिन्न अवसर आउने हुँदा त्यो अवसरलाई सदुपयोग गरेर आमदानी गर्न सक्नुहुनेछ। पढ़ाई लेखाईमा सोचे जस्तै प्रगति हुनेछ। आफन्त र गुरू पनि प्रसन्न हुनेछन्। छोटो र रमाइलो यात्राको सम्भावना देखिन्छ। व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ। दाम्पत्य जीवनमा विश्वासको वातावरण बढ़ेर जाने हुनाले घर परिवारमा खुशियाली छाउनेछ। अब सातौं राशि तुला राशि। तुला राशि हुने व्यक्तिहरूको लागि समय मध्यम खालको छ। दाजुभाइ तथा छिमेकीसँग रूपियाँ पैसाको कारोबार गर्दा निकै विचार पुर्याउनुहोला, ध्यान दिनुहोला। भविष्यमा विवाद सिर्जना हुन सक्छ यही कारोबारले। अस्चिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक काम गर्न निकै गाह्रो हुनेछ। स्वास्थ्यसँग सम्बन्धित सामान्य समस्याले सताउने भएकाले खानपानमा ध्यान दिन आवश्यक छ। अध्ययनमा रुचि नजाँदा अरूभन्दा पछि परिनेछ। कृषि तथा पशुपालन व्यवसायमा भने लगानी गर्दा राम्रो हुनेछ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशि हुने व्यक्तिहरूको लागि पनि आजको दिन त्यति भर पर्दो छैन। साथीभाइ तथा आफन्तबाट विश्वासघात र धोका हुन सक्ने सम्भावना देखिन्छ। स्वास्थ्य वा समस्या आउन सक्ने भएकाले यात्रामा पनि विचार गर्नुपर्नेछ। राज्य पक्षबाट अनावश्यक झमेला आइलाग्न सक्छ। मान सम्मान तथा प्रतिष्ठामा निकै कमीको महसुस हुनेछ। पढ़ाई लेखाईमा समय दिन नसक्दा अरूभन्दा पछि परेको पनि अनुभूति हुनेछ। व्यवसायमा लगानी गरेर समय दिएर पनि आमदानी गर्न मुस्किल पर्नेछ। अब नवौं राशि धनुराशि। धनुराशि हुने व्यक्तिहरूको लागि समय राम्रो रहने छैन। विद्यामा अरूभन्दा पछि परेको महसुस हुँदा मन खिन्न हुनेछ। समयमा काम नबनेर बनेको काम पनि बिग्रने अवस्था आउनेछ। व्यवसायमा लगानी गरे पनि आमदानी नहुँदा निकै समस्या पर्नेछ। दैनिक गुजारा चलाउन पनि गाह्रो हुनेछ। आजको मध्याहदेखि पुरानो रोग र समस्या ठिक भएर जान सक्ने ग्रह गोचर रहेको छ। मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ। पढ़ाई लेखाईमा अरूभन्दा अग्रपंक्तिमा तपाईँको नाम आउने ग्रह गोचर रहेको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूको लागि आज स्वास्थ्य भर पर्दो रहनेछ। आमदानीका स्रोतको खोजी हुनेछ। सामाजिक काममा नाम कमाउन सक्नुहुनेछ। नौलो प्रकृतिको काम गरी आय स्रोत बढ़ाउन सक्नुहुनेछ। घर परिवारमा सुखद समाचार प्राप्त हुनेछ। विभिन्न किसिमका भौतिक लाभ पनि हुनेछन् भने सवारी साधन प्राप्तिको योग पनि देखिन्छ। आजको मध्याहपछि लामो दूरीको विदेश यात्राको समय रहेकाले यात्रा गर्दा भने विचार पुर्याउन आवश्यक छ। खानपानमा ध्यान दिनुहोला, नत्र स्वास्थ्य सम्बन्धी समस्याले तपाईँलाई सताउन सक्छ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशि हुने व्यक्तिहरूको लागि आजको दिन र समय दुवै राम्रा छन्। धार्मिक कार्यमा मन जानेछ। मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा पनि हुनेछ। लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको सम्भावना पनि रहेको छ। भाग्यले साथ दिने हुँदा सानो कामले पनि ठूलो आमदानी हुनेछ। अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईँकै वर्चस्व रहनेछ। व्यापार व्यवसायमा साथीभाइ तथा आफन्तको सहयोग पाउनुहुनेछ। नयाँ काम गर्ने र बढुवा हुने योग पनि आजै रहेको छ। अब अन्तिममा मीन राशि। मीन राशि हुने व्यक्तिहरूको लागि समय भर पर्दो रहने छैन। स्वास्थ्यमा केही न केही समस्या आइरहनेछ। विभिन्न काममा पनि अवरोध हुनेछ। अप्रिय समाचार पनि सुन्नु पर्नेछ। व्यापारमा पनि नाफा कमाउन निकै कष्ट व्यवहार्नु पर्नेछ। दाजुभाइ तथा छिमेकीसँग अनावश्यक विवाद हुन सक्छ। तपाईँले शुरू गर्नुभएको काममा पनि अवरोध सिर्जना हुनेछ। पढ़ाई लेखाईमा मन नजाँदा अरूभन्दा पछि परिने अनुभूति हुनेछ, जसले तपाईँलाई चिन्तित तुल्याउनेछ। आज टाढाको यात्रामा पनि समस्या आउन सक्ने भएकाले सचेत भएर यात्रा गर्नुहोला। राशिफल बारेको जानकारी सँगै अब लागू आजको साइड विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कन्या राशिमा, चन्द्रमा सिंह राशिमा रहनेछन्। त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला। आज उत्तर दक्षिण र पश्चिमतर्फको यात्रा तपाईँलाई बाल्तावास गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आज त शुभ बेला पारेर यात्राको थालनी गर्न सक्नुहुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको थालनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत बेला अर्थात् शुभ लाभ दि बेला बिहानमा 5:58 बजेदेखि 7:26 बजेसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 7:26 बजेदेखि 8:55 बजेसम्म अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:55 बजेदेखि 10:23 बजेसम्म काली बेला रहनेछ। काली बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म यात्रा पनि नगर्दा राम्रो हुनेछ। बिहानमा 10:23 बजेदेखि 11:52 बजेसम्म शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्दा राम्रो हुनेछ। मध्याहमा 11:52 बजेदेखि दिनमा 1:20 बजेसम्म रोग बेला रहनेछ।
1: दिनमा 1:20 दुई बजेर 49 मिनट सम्म उदय बेला रहनेछ। दिनमा 2:49 चार बजेर 17 मिनट सम्म चर बेला रहनेछ। दिनमा 4:17 साँझमा 5:45 सम्मको समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेला कुल रात्रि तर्फ लागौं। साँझमा 5:45 7:17 सम्म अमृत बेला रहनेछ। साँझमा 7:17 8:49 सम्म काल बेला रहनेछ। राति 8:49 10:20 सम्म शुभ बेला रहनेछ। राति 10:20 11:52 सम्म रोग बेला रहनेछ। राति 11:52 1:24 सम्म उदय बेला रहनेछ। राति 1:24 2:55 सम्म चर बेला रहनेछ। राति 2:55 4:27 सम्म लाभ बेला रहनेछ भने राति 4:27 भोलि बिहानमा 5:58 सम्मको समय फेरि अमृत बेला रहनेछ। त्यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुको अर्थात् सबभन्दा खराब समय, मध्याहमा 12:00 दिनमा 1:30 सम्मको समय राहुकाल अर्थात् सबभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लैजाने ठुलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
0: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने?
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
8: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
6: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।
9: एकीकृत सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
10: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: कम्पनी संचालक समितिको निर्णय,
10: क वा ख वर्गको बैंकबाट जारी गरिएको ₹5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
9: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
10: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
9: उद्योग दर्ताको निवेदन फारम ख,
10: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
9: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
10: मेसिन औजारको कोटेसन र स्किम,
9: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
10: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
9: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
10: प्रशिक्षण केन्द्र को लागी पाठ्यक्रम प्रशिक्षक को योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता
9: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिश पत्र
10: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र
9: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा
10: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र
9: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता
10: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना टाँच मुचुल्का सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन
9: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार
11: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 6 बजेको छ।
12: रेडियो सफलता 103.4 मेगाहर्ज।
13: होइन नानीलाई के भयो किन रोइरहेको हेर्नु दिदी झाडा पखाला लागेर बेहाल छ। ए यस्तो सबै अहिलेको फोहोर पानीले गर्दा हो त्यसैले पानी उमालेर वा फिल्टर गरेर मात्र खाने बानी बसाल्नु पर्छ बुझ्यौ।
14: रोग लागेपछि पछुताउनु भन्दा रोग लाग्नै नदिनु बेस।
11: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
13: ए दाई एक्लै पो बस्नु भएको रहेछ खोइ त छोरा छोरी
15: छोरा स्कुल गएको छ छोरी पनि बाख्रा चराउँदै त होली।
14: सावधान छोरा छोरी एकै हुन् कसैलाई काका कसैलाई पाखा नगरौ।
11: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
16: ममता ए ममता दुई कप चिया लिएर आइज त यहाँ आन्टी आउनु भएको छ।
17: आन्टी लिनुहोस् चिया।
13: को हो नानी कुन स्कुलमा पढ्छौ?
16: ल ल चिया राखनी भित्र जा यहाँ अस्मिता तँ पनि काम गर्न ल्याएकोलाई नि कसले पढाइरहन्छ।
13: हेर सर त साथी भनेर हुँदैन भर्खर 12-13 वर्षको केटीलाई काम गराउँछस् पढाएकी पनि छैनस् यो बाल अपराध हो।
16: अस्मिता तैँले मेरो आँखा खोलिदिइस् उसलाई म अब घरेलु कामकाजबाट मुक्त गराउँछु र पढाउँछु पनि।
18: बाल श्रम रोकौ बाल श्रम धार्मिक रूपमा पाप सामाजिक रूपमा अन्याय र कानुनी रूपमा अपराध हो। जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
19: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ त्यसैले
20: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
19: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
20: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौ।
19: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
20: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिंग स्कूल का पुस्तक, खेलकूद साथी स्टेशनरी सामान, फोटो कपी, प्रिंट, बाइंडिंग, रिचार्ज कार्ड साथी पत्र पत्रिका को लगी हमी समझ।
4: संपर्क नव विद्या सदन स्टेशनरी, पोखरा 5 0 किलोमीटर, प्रोपराइटर मीनराज खड़का, फोन नंबर 061-535-651। समझन सही नव विद्या सदन स्टेशनरी, 0 किलोमीटर 5 पोखरा।
5: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर, नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन, लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
6: कुकुरको भ्याक्सिनेसन,
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
7: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि, हेरी राखु जस्तो कता बनाएछ?
8: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचादी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
7: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचादी दुकान जान्छु नि।
9: हाम्रा सेवाहरू, शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
8: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा, मोबाइल नम्बर 98-052-21-50, 98-251-27-014।

0: हेर्नु साङ्लो बोरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: हेलो
5: हजुर सन्चै कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बिचमा।
8: फोन नम्बर 061-587-915।
9: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
10: मेरी आमै नि घर बनाउन लाग कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
11: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
12: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985, उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
14: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
15: होइन के भन्छ यो रेडियाले?
14: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 9560-21-440, 9560-60-127 र 9008-21-440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
16: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
17: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
16: अनि कहाँ छ छोरा यो पसल?
17: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
18: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
17: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ।
16: पोखरा दुई बिन्दवासिनी बस पार्क,
17: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
16: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
17: मोबाइल नम्बर 98460 59581,
16: 98165 1575।

0: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग पोखरा छ हल्लनचोक। सम्पर्क नम्बर 9841968444 र 9811848975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636, 98562325, 98086-35480। साथै आयल्स पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98562275909।

0: सफलता 103.4 MHz
1: सुन्नमा लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जी को ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी का मैं गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 MHz मा कार्यक्रम उमंग सुन्न

जुन शान्तिको तपाईलाई खोजी छ त्यो शान्ति तपाईभित्र छ। प्रेम रावत।

0: मैले सुनेको परमात्मासँग प्रेम गर्नु भनेको भक्ति गर्नु हरे। प्रेम रावत भन्नुहुन्छ, आफ्नो हृदयको आनन्दलाई जान्नु र मानिसले यसै जीवनमा आफू भित्रको आनन्दलाई प्राप्त गर्न सक्छ र त्यसका लागि म सहयोग गर्न सक्छु। उहाँ भन्नुहुन्छ, आउनुहोस् न यति बेला उहाँको वचनलाई सुनौ जसलाई नेपालीमा अनुवाद गरिएको छ।
1: कहिल्यै बट्टामा औठी देख्नु भएको छ? बट्टामा कहिले औठी देख्नु भएको छ? सानो बट्टा हुन्छ नि, त्यसमा औठी आउँछ होइन त? तपाईँ कुन चीजलाई समात्नुहुन्छ? यदि तपाईँले बट्टा पाउनुभयो, कसैले तपाईँलाई बट्टा दियो र बट्टामा छ औठी, तपाईँ त्यो बट्टालाई बचाएर राख्नुहुन्छ कि राख्नुहुन्न? त्यसको रेखदेख गर्नुहुन्छ कि हुन्न? या जाँचोकै राख्नुहुन्छ? भन्नुहोस् त, त्यसको हेरचाह गर्नुहुन्छ, त्यसलाई राम्रोसँग राख्नुहुन्छ, आफ्नो खल्तीमा राख्नुहुन्छ, कतै चोरी नहोस् होइन त? कति मानिसहरू छन् जसले बट्टाको रेखदेख गर्नुहुन्छ? जबसम्म त्यसमा औठी छ त त्यो डब्बाको मूल्य छ, तर औठीसँग छ, बट्टासँग होइन। यो कहिले नसोच्नुहोस् कि औठीको महत्व छ बट्टासँग, होइन, बट्टाको महत्व छ औठीसँग। र जबसम्म औठी छ तबसम्म औठीको रेखदेख गर्नुहुन्छ। यदि औठी निक्ल्यो, यदि चोरी भए पनि तपाईँलाई दुःख कहाँ हुन्छ र? तपाईँ हो त्यो बट्टा र तपाईँ भित्र राखिएको छ ती अलख पुरुष अविनाशी जस्तो औठी। जबसम्म उनी तपाईँ भित्र छन्, तपाईँको महत्व छ, तपाईँको मूल्य छ, र जुन दिन त्यो औठी निस्किन्छ त्यस दिन तपाईँलाई जलाएर त्यसै दिन तपाईँ भूत बन्नुहुनेछ। भूत होइन, यो त हुन्छ। त्यस पश्चात भूतदेखि डर लाग्नेछ तपाईँलाई, कतै भूत आउँछ कि भनेर, कतै तपाईँकै भूत आउँछ कि। त्यस दिन त खरानी बनाउनेछन्, त्यस पश्चात कोही पनि छैन, के हो यो? त्यस पश्चात कता सुताउँछन्? अहिले तपाईँसँग खाट छ, खाटमा सुत्नुहुन्छ, तपाईँको खाट छ, तपाईँको रचना छ, तपाईँको सब थोक छ। जुन दिन यो औठी निक्लिनेछ तपाईँलाई जमिनमा सुताउनेछन्, तपाईँको खाटमा होइन भुइँमा सुताउनेछन्। बडे भाग्य मानुष तन पावा, सुर दुर्लभ सद ग्रन्थ ही गावा, साधन धाम मोक्षकर द्वारा, पाए न जही परलोक समारा। यो हो उनले के भन्दछन् कि तपाईँलाई लाख लाख धन्यवाद जुन तपाईँले मलाई यो मानव शरीर दिनुभयो। उनले यो भन्दछन्, यो होइन कि मेरा बाध्यताहरू छन्। मेरी सासू मसँग धेरै प्यार प्यार कराउँछिन्, प्यार प्यार त सबै बोलिरहेका छन्। कोही कसैका जान्छ, हजुर म गरिब किन छु? हेर्नुहोस्, पुनर्जन्ममा तिमीले केही गल्ती गरेका थियो होला। म सोच्दछु कि म वास्तवमै कति भाग्यमानी छु। छ वर्षको थिएँ त्यति बेलादेखि मैले मानिसहरूलाई सत्संग सुनाउन सुरु गरे। मेरो उमेरको हिसाबले 50 वर्ष भयो मैले सत्संग सुनाउँदै गरेको। म 9 वर्षको थिएँ त्यतिखेरदेखि मैले यो काम सम्हाल्दै आइरहेको छु। जसले कर्मका बारेमा सोच्दछ उनीहरूसँग म के भन्छु भने, मैले यस्तो के कर्म गरेको थिएँ होला पूर्व जन्ममा कि मैले यो मौका पाएँ। मानिसहरूले मलाई चिठी लेख्छन्, मानिसहरूले मलाई भन्दछन्, तपाईँको एउटा कुराले मेरो जिन्दगी बदलिदियो। धनी बन्न चाहनुहुन्छ भने तपाईँ धनी बन्न सक्नुहुन्छ, पैसाको होइन हृदयको धनी। हृदयको सम्पन्नतामा यो जो हृदयको धनी छ उसको घरमा चोरी हुन सक्दैन, जो हृदयको धनी छ उसको घरमा कहिल्यै चोरी हुन सक्दैन, चोरले त उसको केही पनि बिगार्न सक्दैन। जस भित्र भित्र स्वतन्त्रता छ उसलाई जेलमा हाल्नुहोस्, तैपनि ऊ स्वतन्त्रको स्वतन्त्रै रहनेछ। जसले भित्रको कुरा बुझेको छ, जो भित्र सम्पन्न छ, ऊ कहिल्यै पनि गरीब हुँदैन। त्यसैले तपाईँ वास्तवमै भाग्यशाली हुनुहुन्छ। कहिल्यै तपाईँ आफूलाई नसोच्नुहोस् कि तपाईँ अभागी हुनुहुन्छ। तपाईँको भाग्य त खुलिसक्यो कि तपाईँलाई यो मानिसको शरीर प्राप्त भएको छ र भगवानको आशीर्वाद तपाई माथि छ। नर्तन भव बारिद कहूं बेरो, सन्मुख मरुत अनुग्रह मेरो। करण धार सद्गुरु दृढ़नावा, दुर्लभ काज सरल करी पावा। बुझ्नु भयो अर्थ? या म बुझाऊ? बुझाऊ, बुझाउनुहोस्। मानव शरीर, यो जुन मानिसको शरीर छ, यस भवसागर पार गर्ने एउटा डुंगा हो, एउटा नाउ हो। यो हो नर्तन भव बारिद कहूं बेरो, सन्मुख मरुत अनुग्रह मेरो। हो बुझ्नुहोस्, यसलाई बुझ्नुहोस्, यो श्वासको आउनु जानु नै मेरो कृपा हो।

0: र भगवानले भनिरहनु भएको छ, सन्मुख मरुत अनुग्रह मेरो, र कुन चीजको आवश्यकता छ, करणधार सद्गुरु दृढनावा, यस्ता सद्गुरुको आवश्यकता छ। सद्गुरु त धेरै छन् तर नाम मात्रैका सद्गुरु छन्। पहिचान के हो सद्गुरुको? चिनारी हुनुपर्छ। पहिचानले नै चिनिन्छन् सद्गुरु, नामले चिनिँदैनन्। यस्तो नाम राख्नुहोस् जुन याद पनि होस्। सद्गुरु छन्, कस्ता सद्गुरु छन्? नाम मात्रैका सद्गुरु छन्। तपाईँलाई कामको सद्गुरु चाहिन्छ, नाम मात्रैको सद्गुरु चाहिँदैन। यदि सद्गुरु अपनाउनु छ, गुरुलाई अपनाउनु छ भने कामको अपनाउनुहोस्, नामको होइन। त्यो चीज जुन तपाईँ भित्र छ, यदि तपाईँले चाहनुभयो भने त्यसको अनुभूति म गराउन सक्दछु। बस बस, अरू केही पनि होइन, र त्यो पनि तब यदि तपाईँ चाहनुहुन्छ, तब मात्रै। म यहाँ तपाईँलाई धम्की दिन आएको होइन, तपाईँलाई तर्साउन आएको होइन। भूतको कुरा केवल यसकारणले गरे कि तपाईँ भूतदेखि किन डराउनुहुन्छ? अज्ञानतादेखि डराउनुहोस्, त्यो त भूतहरूको पनि बाउ हो अज्ञानता। त्यसले त तपाईँको रगत चुस्नेछ। यो त तपाईँमाथि एकपटक चढ्यो भने त्यो भूत चढ्छ नि मानिसहरूमा। अज्ञानतामा जब चढ्छ नि, त्यस पश्चात त कुरै नगरौं, त्यसले त काम सर्वनाश गर्नेछ। आज तपाईँ बट्टाको पछि लाग्नु भएको छ र म तपाईँको ध्यानलाई बट्टाबाट हटाएर हिराको जुन औठी छ त्यसमाथि लगाइदिन सक्छु। अहिले त तपाईँ यही नै खेल खेलिरहनु भएको छ, ती सबै बट्टाकै खेल खेलिरहनु भएको छ। र बट्टाको खेलबाट बाहिर आउनुहोस्, त्यो खेल खेल्नुहोस् जुन भित्रको चीज छ। जब त्यसलाई बुझ्नुहुन्छ भने शान्ति कहाँ जान्छ र? शान्ति कहाँ जान्छ र? शान्ति त आउँछ आउँछ, त्यो त त्यही नै जान्छ जहाँ त्यो मञ्च सफा हुन्छ। त्यहाँ नाच्नका लागि, जहाँ अरू केही पनि नहोस्, केवल शान्तिका लागि त्यो ठाउँ होस् जहाँ शान्ति आएर नाच्न सक्छ। यो हृदयभित्र, यो दिमागमा होइन। तपाईँ हरेक चीजलाई दिमागले बुझ्ने कोसिस गर्नुहुन्छ, बुझ्नुहोस्। यो संसारमा जे जति पनि तपाईँ देखिरहनु भएको छ त्यसलाई तपाईँ केवल दिमागले नै बुझ्न सक्नुहुन्छ। तर जहाँ भगवानको कुरा हुन्छ, जहाँ अखण्ड आनन्दको कुरा छ, जहाँ ती अविनाशीको कुरा छ, त्यसलाई तपाईँ एउटै चीजले बुझ्न सक्नुहुन्छ, र त्यो हो तपाईँको हृदय। त्यो हो तपाईँको हृदय, र त्यसको विधि मसँग छ। यो गर्छु म, यति मात्रै होइन कि म गएर एक घण्टा भाषण दिए बोले, होइन। मेरो प्रत्येक कुरामा जे जति पनि मैले भने त्यसको पछाडि म छु, त्यसको पछाडि म छु। यदि तपाईँलाई त्यो शान्ति चाहिन्छ, त्यो म अनुभूति गराउन सक्छु, किनकि त्यो शान्ति तपाईँ भित्रै छ, पहिलेदेखि नै छ। घुमघट के पट खोल तोहे पिया मिलेंगे, यो घुम्टो ओढ्नु भएको छ तपाईँले, थाहा छैन किन। घुम्टोलाई उघार्नुहोस्, भित्रको चीज आफसे आफ तपाईँलाई स्पष्ट हुनेछ।
1: आशाको कुरा, विश्वासको कुरा, भरोसाको कुरा, अनि त्यो आनन्दको कुरा। प्रेम रावलज्यूको वचनलाई सुनेर मलाई त निकै नै खुसी लाग्यो। तपाईँले पनि त्यही अनुभव पक्कै गर्नुभयो होला। लौ त आजलाई छुट्यो। तपाईँको हरेक पल सुखद रहोस्, शुभ रहोस्।

0: सिखावै सुनौ सत्संग।
1: हेलो
2: हजुर,
1: सन्चै कस्तो छ हजुरलाई?
3: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
1: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
4: बारिस्ता, बार टेन्डर, सुस्ती मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
5: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
4: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
5: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र ट्री कम्प्लेक्स को बीचमा।
6: फोन नम्बर 061-587-915।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
7: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यू गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
7: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
7: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
4: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
4: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक, सम्पर्क नम्बर 98-461-96-844, 98-461-96-844।

प्रकृतिले सजिएको सुन्दर हाम्रो देश नेपालको मुटु पोखरा राम्रो पोखरा अनि हाम्रो पोखरा राम्रो पोखरा अनि हाम्रो पोखराको एउटा गीत गाउन मन लाग्यो मलाई।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9852 67793, 97659 50960। दोस्ती टु मिट छ, मठ मन्दिर,
2: गुरुकुल,
1: चैत्य गुम्बा
2: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
2: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डिक्राफ्ट उद्योग।
3: रेनबो हेन्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9852 27 500।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
5: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87 488।
4: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 धारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ज मा समय सन्दर्भ
3: कुनै सान्दर्भिक विषयवस्तु माथिको अन्तर्संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
4: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ.
5: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्.
6: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्.
3: आर्थिक
7: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घर नापा ठिकै छ.
8: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित सबैजी ढङ्ग लानुपर्छ भन्ने कुरा आउँछ.
3: राजनैतिक
9: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरीर पानी जस्तो छ.
10: मदन भण्डारी भाइ साँच्चै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ.
3: मानव अधिकार र पत्रकारिता
9: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ.
11: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ.
3: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा कार्यक्रम समय सन्दर्भ.

0: नमस्कार कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। कार्यक्रम समय सन्दर्भमा आज हामी पूँजी बजारको विषयमा कुराकानी गर्नेछौं। आज हामीसँग छलफलका लागि हुनुहुन्छ नेपाल धितो पत्र बोर्ड सिवोनका अध्यक्ष हुनुहुन्छ डाक्टर गोपाल प्रसाद भट्ट हुनुहुन्छ। उहाँले अहिले गएको असारमा पदभार ग्रहण गर्नुभएको हो। नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक तथा पूँजी बजार सम्बन्धी विषयमा विद्यावारिदी गर्नुभएका सरले अहिले बजार सुधार नियमन र नयाँ वित्तीय उपकरणमा जोड़ दिइरहनु भएको छ। आज हामी यही विषयमा केन्द्रित रहेर छलफल गर्नेछौं। गोपाल सयालाई कार्यक्रममा हार्दिक स्वागत छ। अहिले ठ्याक्कै नेपालको पूँजी बजार को विषयमा कुरा गरिरहँदाखेरि तपाईँ आफै नेपाल धितो पत्र बोर्डको नेतृत्व सम्हाल्दाको यो प्रारम्भिक अनुभव चाहिँ कस्तो भइरहेको छ?
1: मलाई राम्रै छ अनुभव। अब नेपालको पूँजी बजारको विषयमा म अध्यापन पनि गरिरहेको मान्छे हो, खास गरी नेपालको मात्रै नभएर इन्भेस्टमेन्ट मार्केट, इन्भेस्टमेन्ट म्यानेजमेन्ट अनि नेपालको नियामक निकायमा पनि बसिसकेको मान्छे हो। नेपाल राष्ट्र ब्याङ्कमा मेरो 30 वर्षको अनुभवले गर्दाखेरि यो दुईटै चिज हो, एउटा पूँजी बजार आफ्नो विषय, अध्यापन अध्ययनको विषय, त्यसैमा पीएचडी गरेको विषय, दोस्रो नियामकीय संस्था भएको हुनाले नियामकीय अनुभवलाई अझ यो बजारमा प्रयोग गर्ने, यसलाई चाहिँ त्यसलाई आफ्नो अनुभवलाई प्रयोग गर्ने एउटा चाहिँ प्लेटफर्म भएको हुनाले मैले त्यसलाई दुई चिजलाई अहिलेको र अब आउने पुस्ताहरूको लागि, खास गरी विकसित देशहरूमा यो पूँजी बजारको व्यापक विकास भएर देशको ती मुलुकहरूको विकासमा योगदान पुर्याएका जुन जुन अनुभवहरू छन् विकसित देशहरूका, ती सबैलाई विस्तारै क्रमशः नेपाललाई त्यस्ता त्यस्तो ओरिएन्ट गर्ने प्रयास सुरु भएको छ र त्यसमा मैले आफ्नो कुरा अनुभव र ऊर्जा खर्च गरिरहेको छु, जुन मलाई एक किसिमले व्यक्तिगत रूपमा पनि सन्तुष्टि प्रदायक नै छ।
0: पक्कै पनि आफूले अनुभव सम्हालेको विषय, आफूले अध्ययन गरेको विषय, अध्यापन पनि गरेको विषय, यो विषयमा काम गरिरहँदाखेरि छुट्टै खालको आफ्नो आउटपुट त्यो संस्थामा दिन सकिन्छ। तपाईँको दृष्टिकोणमा अहिले नेपालको पूँजी बजारको सबैभन्दा ठूलो चुनौती चाहिँ के देखिन्छ?
1: चुनौतीहरू भनेको अब नेपालमा दुई तिनवटा कुराहरू छन्। एउटा चुनौती भनेको हामीसँग इन्स्ट्रुमेन्ट्सहरू, पूँजी बजारमा तपाईँको इन्स्ट्रुमेन्ट्स भन्छौँ जसलाई उपकरणहरू भन्छ, ती उपकरणहरू भनेका विभिन्न हुन्छन्। इन्भेस्टरहरू, लगानीकर्ताहरूलाई कस्तो किसिमको उनीहरूको रिस्क लिने, जोखिम लिने क्षमता छ त्यही अनुसारका उपकरणहरू हुनुपर्छ र त्यसै गरी पूँजी लिने संस्थाहरू कस्ता हुन्छन्, ती पूँजी लिने संस्थाहरूलाई पनि कस्तो किसिमको पूँजीको आवश्यकता पर्छ, त्यस्तो किसिमका उपकरणहरू हुनुपर्छ, त्यो चिजहरूको अलिकति कमी छ हामीसँग। हामीसँग एउटै मात्रै उपकरण भएको हुनाले धेरै प्रचलित उपकरण जसलाई पूँजी बजार पनि भन्छन्, त्यसैलाई सेयर बजार पनि भन्छन्। सेयर मात्रै एउटा मात्रै उपकरण छ कि, धेरै प्रचलित उपकरण पूँजी बजार र सेयर बजार एउटै मानिन्छ, तर पूँजी बजार त्यतिमा मात्रै सीमित हुँदैन। त्यो के हुन्छ भन्नुहुन्छ भने विभिन्न किसिमका कर्पोरेटहरू, खास गरी कर्पोरेट सेक्टरले अथवा व्यावसायिक क्षेत्रले, उद्योग व्यवसाय, साना मझौला अनि ठूला विभिन्न उद्योगहरूलाई पूँजी चाहिन्छ र त्यस्तै सरकार, रेलवे सरकारलाई पनि पूँजी चाहिन्छ। त्यसै गरी पूँजी दिनेवालाहरू र पूँजी लिनेवालाहरू दुइटैको लागि कहाँबाट पूँजी लिने भन्दाखेरि बजार भनेको, बजार भनेको के भने लिने र दिनेहरूको इन्टरेक्सन हुने ठाउँलाई पूँजी बजार भनिन्छ। त अब नेपालमा के छ अहिले अवस्था भन्नुहुन्छ भने यो चुनौती छ भन्दा ठुलो कि सेयर किन्नेहरू र सेयर बेच्नेहरू मात्रैलाई पूँजी बजार भन्ने चलन छ है, र त्यसैलाई नै अनि चाहिँ त्योबाट डाइभर्सिफाई गर्नु छ। अब माइन्डलाई सेयर मात्रै एउटा मात्रै उपकरण हो, जहाँ पूँजी दिनेले के भन्छ, के लिनेले के भन्छ भने आउनुहोस् मलाई म पूँजी दिनुहोस् तपाईँ मालिक बन्नुहोस् भन्ने अवस्थालाई सेयर बजार भनिन्छ। आउनुहोस् मलाई पुँजी दिनुहोस् तर तपाईँ मालिक होइन ऋण दिनुहोस् तपाईँ साहु भन्नुहोस् भन्ने पनि उपकरण हुन्छ त्यसलाई बन्ड बजार भनिन्छ ऋण पत्र भनिन्छ आउनुहोस् मलाई पुँजी दिनुहोस् तपाईँलाई न मालिक जस्तो धेरै हुन्छ न ऋण जस्तै हुन्छ एउटा अर्को हुन्छ हाइब्रिड सेक्युरिटी मालिक जस्तो पनि हुने अनि ऋण दिए जस्तो पनि हुने त्यस्तो एउटा बीचको उपकरण हुन्छ त्यसलाई प्रिफर्ड स्टक हुन्छ प्रिफरेन्स सेयर हुन्छ हामीसँग विभिन्न किसिमका उपकरणहरू हुनुपर्छ त्यस्तै यिनीहरूलाई गभर्मेन्टले लिन्छ ऋण मात्रै भन्छ गभर्मेन्टको ऋण पत्र भन्छ अब कस्तो किसिमको पुँजी दिने एउटा भयो अनि कति रिस्कको पुँजी दिने भन्ने कुराहरू अर्को हुन्छ धेरै तपाईँ आउनुहोस् ऋण दिनुहोस् मलाई तर म तपाईँलाई निश्चित ब्याज दिन्छु ढुक्क हुनुहोस् तपाईँले सामा पनि फिर्ता पाउनुहुन्छ यो गभर्मेन्टले भन्छ गभर्मेन्टले दिएको हुन्छ तर कर्पोरेटहरूले पनि भन्छन् त्यस्तो तर कर्पोरेटको रिस्क बढी हुन्छ त्यसैले कर्पोरेट बन्ड भनेको अलिकति बढी रिस्की हुन्छ त्यसै गरी तपाईँको यी सबै रिस्कहरूलाई मिटिगेट गर्ने अरू उपकरणहरू पनि आएका हुन्छन् त्यसलाई भनिन्छ डेरिभेटिभ इन्स्ट्रुमेन्ट्सहरू होइन त ती विभिन्न इन्स्ट्रुमेन्ट्सहरूको कमी हुनु अहिले हाम्रो बजारमा र एउटै मात्रै सेक्टरमा सेन्ट्रिक हुनु पुँजी बजार र शेयर बजार एउटै मानिनु र त्यसबाट अब बिस्तारै परिवर्तन गर्नु यही पुँजी बजारको डाइमेन्सन चेन्ज गर्नु ग्लोबल वर्ल्डसँग हुने विभिन्न उपकरणहरू हामीले पनि ल्याउनु र तिनीहरूलाई मिटिगेट गर्ने विभिन्न चाहिने इन्स्ट्रुमेन्ट्स ल्याउनु एउटा ठूलो चुनौती अहिले हाम्रो सामनेमा छ त्यो चुनौती अब छ किनकि नयाँ जेनेरेसनले नयाँ लगानीकर्ताहरूले पढे लेखेका लगानीकर्ताहरूले विश्वविद्यालयमा जसले यो इन्भेस्टमेन्ट म्यानेजमेन्ट मार्केट फाइनेन्सियल इन्स्टिट्युसन्स अथवा तपाईँको डेरिभेटिभ इन्स्ट्रुमेन्ट्सहरू पढेका छन् उनीहरूले यस्ता किसिमका उपकरणहरूको नेपालमा पनि प्रयोग गर्छन् ब्याङ्क वित्तीय संस्थाहरू छन् उनीहरूलाई पनि यस्तो उपकरणहरू चाहिन्छ कर्पोरेट सेक्टरले रिस्क हेजिङ टेक्निक इन्स्ट्रुमेन्ट्सहरू खोज्छ त यी सबै कुराहरूको लागि एकातिर संस्थागत विकास गर्नु छ यस्तो उपकरणहरू ल्याउनको लागि संस्थाहरू डेभलप गर्नु छ अर्कोतिर यस्ता उपकरणहरू ल्याउनको लागि तपाईँको नियामकीय क्षमता वृद्धि गर्नु छ अर्को नियम कानुनहरू पनि बनाउनु छ ऐन बनाउनु छ यस्तै किसिमले तपाईँको यस्ता इन्स्ट्रुमेन्ट्सहरूको प्रयोग गरेर लगानीकर्ताहरूलाई सचेत पनि गर्नु छ त्यही किसिमको टेक्नोलोजी पनि डेभलप गर्नु छ टेक्नोलोजीमै आधारित हुन्छ अबको ट्रेडिङहरू जम्मै त यी सबै कुराहरूलाई ल्याउने र अब यी कुराहरू बुझाउने आम लगानीकर्ताहरूलाई ए हामीले प्रयोग गर्ने जुन अहिले भनिआएको पुँजी बजारको इन्स्ट्रुमेन्ट सेयर हो त्यो त एउटा मात्र उपकरण हो र त्यो अरू उपकरणभन्दा रिस्की उपकरण हो यो कम रिस्की छैन यो सबभन्दा बढी रिस्की नै हो मानिन्छ यसलाई यसको रिटर्नहरू भोलेटाइल हुन्छ यहाँ गुम्न पनि सक्छ यहाँ पैसा डुब्न पनि सक्छ आफ्नो लगानीसम्म डुब्न सक्छ र यहाँ राम्रो रिटर्न पनि हुन सक्छ जे पनि हुन सक्छ किनकि यो बजारले डिटर्मिन गर्ने हो र यो चिजहरू कम्पनीको पर्फर्मेन्समा डिटर्मिन गर्ने कुरा हो भन्ने कुरा सम्झाउनको लागि हामीले के गर्नुपर्ने छ भन्दाखेरि अलिक मेहनत गर्नुहोस् यसलाई हामी चुनौती भन्छौँ
0: किन हामी यो एउटै मात्रै उपकरणमा केन्द्रित भइरहेका छौँ नेपालको के कारणले गर्दा यही मात्रै छौँ
1: होइन अब बजारको विकास यो नेपालको पुँजी बजारको विकासको क्रममा तपाईँले हेर्नुभयो भने अलिक धेरै ठुलो हिस्ट्री भएको होइन यस्ता बजारहरू यस्ता उपकरणहरूको इतिहास 18-17 शताब्दीदेखि अरू देशमा भएका छन् र त्यहाँ बल्ल यी उपकरणहरू अरू भनिएका विकसित देशका भनिएका उपकरणहरू विकास भएका छन् पछि पछि आएर यो डेरिभेटिभ भन्ने उपकरण पनि पछि 19 शताब्दीमा मात्रै अलि राम्रोसँग आएको यसैले अरू देशको इतिहासबाट आउने हो नि त यो त पुरा हाम्रो आफ्नै उपज त होइनन् यिनीहरू आफ्ना उपकरणहरू होइनन् हामी कहाँ त कति हो 1990 को जब यो क्रान्ति भयो भन्ने के अरे पहिलो जनआन्दोलन भयो त्यसपछि बल्ल देशमा उदारीकरणहरू आयो दिदुपत्र बोर्ड त 50 सालतिर स्थापना भयो त्यो यो स्टक एक्सचेन्जेसहरू त्यसै बेला बने त्यसपछि र यो कम्पनी यो 2-3 वटा कम्पनीहरूले मात्रै पहिला सेयर इस्यू गरेका थिए खास गरी ब्याङ्कहरूले नेपाल अरब ब्याङ्क लिमिटेड नेपाल इन्डोस्वेज ब्याङ्क ग्रिनलेज ब्याङ्क त्यति बेला तिनीहरूले बल्ल तल्ल सेयर सुरु गरेर स्टार्ट भएको यो यो सानो बजार त्योभन्दा पहिला पब्लिकसम्म त्यति सेयरहरू पनि आउँदैन थिए त पहिला सेयरबाट सुरु भयो सरकारी ऋणपत्रहरूको उहिले त्यो 1965 इस्यु गरिएका सरकारी ऋणपत्रहरूको अहिलेसम्म बजार विकास भएको छैन अब यो बजार विकास नहुनुमा अब नियामकीय निकाय नै पछि बने यो सरकारले पनि त्यति प्राथमिकता दिएन हामीले पहिला ब्याङ्किङ सेक्टर बेस्ड विकास यो फाइनेन्सिङ मोडल विकास गऱ्यौँ त्यसमा धेरै प्रगति भयो. यो बजारमुखी विकास भनेको पछिल्लो चरणमा, किनकि अर्थतन्त्र पनि बजारमुखी हुनुपर्छ विकास हुनुको लागि, र बजारमुखी अर्थतन्त्रहरू पनि पछि नै विकास भएको हो. त्यसैले यसका उपकरणहरूको विषयमा फेरि जान्ने म्यान पावरहरू पनि चाहियो, किनकि यो उपकरणहरू प्रयोग गर्ने, यसलाई चाहिने, यसमा भएका रिस्कहरू सिकाउने. अहिले पनि हेर्नुहोस् यत्रो विकास भएको शेयरमा त मान्छेहरूले सबैले के बुझ्छन् प्रायः कमन इन्भेस्टरले भने यहाँ लगानी गर्यो भने पक्कै रिटर्न आउनुपर्छ, हाम्रो हातमा त पैसा किन आएन, हामी त डुब्यौँ, डुब्नु हुँदैन, डुब्यो भने सरकारले रेस्क्यु गरेर होइन तालाबन्दी गर्छौँ, घेराउ गर्छौँ भन्ने किसिमका. अहिले पनि यत्रो यो शेयर बजारको मात्रै विकास भएको अवस्थामा र यति प्रचलित भइसकेको शेयर बजारमा त यस्तो किसिमको हाम्रो लिटरेसी छ, साक्षरता छ भने अरू योभन्दा ठुला उपकरणहरू, विकसित उपकरणहरू आउँदाखेरि अलिक टाइम नै लाग्छ. र त्यो किनकि त्यसले खोज्ने के हो भन्दाखेरि अवेरनेस मात्रै होइन, टेक्निकल अवेरनेस भन्छ यसलाई. अझ टेक्निकल अवेरनेस मात्रै होइन, तपाईँको प्रोफेसनल अवेरनेस पनि भन्छ त्यसलाई. र ती चिजहरूको लागि हामी कहाँ समय लाग्छ.
0: हजुर, पक्कै पनि. यो कस्तो देखिन्छ भने लैलैमा लागेर अहिले लगानी गरिहाल्नु होइन, अनि त्यो लगानी कसरी गर्ने भने एकदम पर्याप्त पैसा भएर पनि होइन, बढिहाल्छ, डबल ट्रिपल हुन्छ भन्ने खालको चाहिँ सुनिन्छ. अनि उसले बिस्तारै बिस्तारै गर्छ, अनि झ्याप्पै अहिले चाहिँ धेरै
1: यस्तो भयो नि भनेर त्यो चाहिँ नबुझी गरेको पुगेन. के बुझ्नुपर्छ भने पहिला यो त्यसैलाई भनिन्छ रिस्क लिन्छ, यसमा आउन पनि सक्छ नआउन पनि सक्छ. यो मेरो यो के हो, पुरै बजार भनेको कस्तो हो भने तपाईँको अब त्यसको प्राइस, सेयरको प्राइस डिमान्डले बढ्ने हो. डिमान्ड धेरै भयो भने प्राइस बढ्छ. डिमान्ड केले बढ्छ भन्दा एक्सपेक्टेसनले बढ्छ, मान्छेहरूको अपेक्षा त्यसको राम्रो रिटर्न आउला भन्ने. अपेक्षा राम्रो केले हुन्छ भने इन्फर्मेसनले हुन्छ, सूचनाले हुन्छ. यसैले यो सूचना केन्द्रित बजार हो. जति बढी सूचना आउँछन् त्यसलाई त्यो इन्भेस्टरले कसरी, एउटा कम्पनीको त भोलि तपाईँको अब धेरै डिभिडेन्ड दिनुभयो नि राम्रो सूचना जस्तो लाग्यो, अब डिभिडेन्ड दिने राम्रो छ, त्यसको ग्रोथ राम्रो हुनेवाला छ, त्यसले एक्सपोर्ट गर्न लाग्यो, अब इन्भेस्टरले के बुझ्नुपर्छ त्यसबाट भन्दाखेरि ए यसको विकास राम्रो हुन्छ, यसले राम्रो रिटर्न दिन सक्छ भनेर उसले यदि त्यसलाई पोजिटिभली ग्रहण गर्यो त्यो सूचनालाई भने उसले डिमान्ड गर्छ त्यसको. यस्ता धेरै इन्भेस्टर डिमान्ड गर्नेहरू भए त्यो कम्पनीको भने त्यसपछि त्यसको प्राइस बढ्छ, डिमान्डमा प्राइस, डिमान्ड बढे प्राइस बढ्यो, प्राइस बढे इन्डेक्स बढ्ने हो. हेर्नुहोस् त्यसै गरी यदि लाग्यो कि होइन यो कम्पनीको स्थिति त नराम्रो हुनेवाला छ, त्यसको मेजर सेयर होल्डर जानेवाला छ, त्यसको कम्पनीको सिइओ जानेवाला छ, त्यसको प्रोफिटेबिलिटी भोलि हुँदैन, कम्पनी फेरि डुब्नेवाला छ भन्ने नेगेटिभ इन्फर्मेसनहरू आए अथवा उनीहरूलाई भने त्यसले उनीहरूले सेयर भएको सेयर पनि बेच्न खोज्छन्, नयाँ सेयर नकिन्न सक्छन्, डिमान्ड घट्न सक्छ, सप्लाई बढ्न सक्छ र त्यसले प्राइस घटाइदिन सक्छ. त्यसैले यो मार्केट, अब यो मेजर सेन्टिमेन्ट अफ द इन्भेस्टर कता जान्छ, उनीहरूले कस्तो इन्फर्मेसनलाई कसरी कुक गर्छन्, कसरी पकाउँछन् भित्र, कसरी त्यो अनि त्यसलाई कसरी आउटकममा चाहिँ डिमान्ड सप्लाईमा कसरी परिणत गर्छन् त्यसमा निर्भर गर्ने बजार भयो. र त्यसैलाई मार्केट भनिन्छ. मार्केट भनेको डिमान्ड र सप्लाईले डिटर्मिन हुने हुनाले अब त्यो कमन सेयर होल्डरहरू जो बिचरा त्यसको विषयमा, त्यो इन्स्ट्रुमेन्ट्सकै विषयमा जानेको छैन, बजारको विषयमा जानेको छैन, प्राइस डिस्कभरी मेकानिजमको विषयमा जानेको छैन, अनि उहाँहरूले यो बजारमा झ्याममा हाल्नुहुन्छ र त्यो चिजहरू एडुकेट गर्ने, लिटरेट बनाउने कामहरू हामीले नर्मली इन्ट्री पोइन्टमा हुनुपर्छ. त्यसै कहाँ गएर गर्नुहुन्छ उहाँ आफै त जानुहुन्न, उहाँले सम्पर्क गर्ने भनेको ब्रोकरेज हो. अब ब्रोकरेज इन्डस्ट्रिजहरूलाई के भनेका छौँ हामीले, त्यसैले उनीहरूको काम पनि के हो भन्दाखेरि तपाईँको नर्मल्ली आएको इन्भेस्टरहरूलाई उहाँहरूसँगलाई फेसिलिटेट गरिदिएर उहाँहरूको तर्फबाट अर्डर म्यानेजमेन्ट गरिदिने हो होइन ब्रोकरेज इन्डस्ट्रीले. र अहिले हामीले के भनेको छ भने अब इन्ट्री पोइन्टमा तपाईँले सोध्नुपर्छ है, अर्को रिस्क लिने हिसाबमा रिस्क लिन चाहनुहुन्छ, उनीहरूलाई यो ज्ञान हुनुपर्छ कि त्यसको प्राइस घट्न सक्छ, बढ्न सक्छ, यो पैसा तल पनि जान सक्छ, माथि पनि जान सक्छ भनेर सबै चिजहरू ज्ञान दिएर मात्रै अब इन्ट्री गराउनुपर्छ है भनेर उहाँहरूको इन्ट्री पोइन्टमा जहाँ जानुहुन्छ ब्रोकरेजहरूमा कि आफै जान्नु पर्यो. अब अहिले आफैले ट्रेडिङ गर्नुहुन्छ भने आफै पनि जान्नु पर्यो र जानेर बुझेर मात्रै इन्भेस्ट गर्नुहोस् है भनेर चाहिँ हामी सिकाउनु पर्ने हुन्छ. किनकि त्यसको कमीले गर्दाखेरि अनि यो किसिमको जो तपाईँले सुन्नुहुन्छ, हामीले ट्रिपल हुन्छ, डबल हुन्छ, होइन डुब्यौँ हामी फेरि गयौँ कहाँ गयौँ, त्यो चिजहरू अब बिस्तारै हुनुहुँदैन होइन. अब अहिलेसम्म हुनुभयो होला त्यसरी, अब चाहिँ बिस्तारै हुनुहुँदैन होला.
0: अनि यो कस्तो भने हामी पनि भनौँ न, यो विषयको विज्ञ त होइन, यो विषय कस्तो बुझायो भने जस्तै कम्पनी राम्रो भए पो त्यहाँ चाहिँ नाफा हुने होला होइन, बढ्दै जाने होला त्यो सेयर. हामी कहाँ फेरि यो व्याख्या भ्रम हो अथवा के हो थाहा छैन है, त्यसलाई प्रष्ट बनाइदिनु होला। जस्तै सरकार परिवर्तन सँगै अब यो बढ्छ भन्ने खालका कुराहरू बाहिर आउँछन् नि त, तर अहिले तपाईँ त्यति अनुभवी व्यक्तित्व त्यो ठाउँमा हुनुहुन्छ, नयाँ सरकार आएपछि अरू सम्भावनाहरू यति धेरै बढ्यो भन्ने गर्दाखेरि शेयर बजार चाहिँ अझै पनि त्यो एकदम राम्रो हुन सकेको छैन भन्ने खालका सूचनाहरू बाहिर आइरहेका छन्। यो चाहिँ कतिको भ्रमपूर्ण हो अथवा यथार्थ हो, यसलाई
1: कुरा के हो भने यसको मनोविज्ञान लगानीको विज्ञान बुझ्नु पर्यो। बुझ्दाखेरि के हुन्छ भने अहिले कहाँ इन्भेस्टरहरूले लगानीकर्ताले हेर्नुपर्ने के हो, लगानीकर्ताले कुन कम्पनीको सेयर किन्दै हुनुहुन्छ त्यो कम्पनीले दिने रिटर्नमा आधारित हो नि त उहाँहरूले किन्ने बेच्ने डिसिजन गर्नुपर्ने। सरकार कुन बन्दैछ, अध्यक्ष कुन बन्दैछ, मन्त्री कुन बन्दैछ, कुन फेरिँदैछ सरकार, त्यसले उहाँहरूलाई त्यति धेरै प्रभाव पार्नु भने त्यसको प्रभाव पर्न सक्छ, तर कति हुन्छ भने टोटल 100% वेटेजमा त्यसलाई 10% मात्रै मान्नुहोस्। 90% केमा हुनुपर्ने हो भने लगानीकर्ताहरू कि मैले कुन कम्पनीको सेयर किन्दैछु, त्यसले त्यो कम्पनीको स्ट्याटस के छ, त्यसको प्रोफिटेबिलिटी के छ, त्यसले कति नाफा दिइरहेको छ कि छैन, किनकि दुईटा हुन्छ रिटर्न लगानीमा, दुई किसिमको रिटर्न आउँछ। एउटा रिटर्न आउने भनेको त्यो कम्पनीको प्रोफिटेबिलिटीबाट इन्कमबाट हो, इन्कमको रूपमा, जस्तो कि सेयर किनिया छ भने उसले डिभिडेन्ड पाउँछ कि पाउँदैन, डिभिडेन्ड दिने कम्पनी हो कि होइन। अर्को यदि बन्ड किनेको छ भने उसले इन्ट्रेस्ट दिँदैछ कि छैन, होइन, एउटा क्यास इन्कमको रूपमा आउँछ लगानीकर्तालाई, उनीहरूले कुरे ला अहिले सेयर किन्नुभयो एक वर्ष कुरे, नेपालमा एक एक वर्षमा, अब अरू अरू देशमा त क्वार्टरली पनि डिभिडेन्ड दिन्छ। मुख्य कुरा कम्पनी जसको किन्दै हुनुहुन्छ सेयर, त्यतातिर केही नलेज छ उहाँहरूको इन्भेस्टरको, पहिला त्यहाँ हेर्नुभयो त्यो कम्पनी कस्तो छ, त्यो कम्पनीको हिस्ट्री के छ, डिभिडेन्ड हिस्ट्री के छ, इन्कम हिस्ट्री के छ, कारोबार कति चलिरहेको छ, त्यसको गभर्नेन्स कस्तो छ, त्यसका

0: त्यो त्यसको बोर्ड कस्तो छ, त्यसको अबको एक्सपेन्सन प्रोग्राम के छ, ग्रोथ कस्तो छ, जानु त त्यहाँ पऱ्यो नि लगानी गरेर. जसको सेयर किन्नु भएको छ, उसको मालिक जसले रिटर्न दिने हो, उतातिर कतिको ध्यान छैन. सरकार के भन्दैछ, सरकार दोस्रो पार्ट हो. एकदमै सरकारको कारणले आर्थिक अस्थिरताहरू आइरहेका छन् भने त्यसले अलिकति हाम्रा पोलिसिजहरूमा खास गरी सरकारसँग रिलेटेड उहाँहरूको एउटै चिज हुन्छ कि ट्याक्सको कुरा हुन्छ, अरू केही होइन. ट्याक्सले गभर्मेन्टले यो उहाँहरूले कमाएको सेयर मार्केटबाट कमाएको अथवा बजारबाट कमाएको इन्कममा कस्तो ट्याक्स लिन्छ भन्ने कुराले मात्रै उहाँहरूको ट्याक्ससँग सम्बन्ध हुने हो. बाँकी सरकारका पोलिसिजहरूबाट त्यति धेरै बजार प्रभावित कम हुन्छ. हुन्छ त्यसले, तर 10% मात्रै वेट थियो. 90% वेटेज कम्पनीतिर जानुपर्छ, 90% वेटेज इकोनोमिक इभेन्ट्सहरूतिर जानुपर्छ. अहिले इन्फ्लेसन कस्तो बढिरहेको छ कि छैन, बजारको इन्ट्रेस्ट रेट कतातिर गइरहेका छ, मार्केट इन्ट्रेस्ट रेटहरू कतातिर गइरहेका छन् होइन, अनि ग्लोबल इकोनोमिक इन्भाइरोमेन्टहरू कस्तो छ होइन, त्यो कम्पनी जसको मैले सेयर किनेको छु त्यसको ग्लोबल इम्प्याक्ट पर्छ कि केही, त्यतातिर कुनै इन्भेस्टरहरूको लगानीकर्ताहरूको त्यति एनालिसिस भएको तपाईँले पनि सुन्नुहुन्न होला. अब सरकार चेन्ज स्थायी सरकार हो, स्थायी सरकारले स्थायित्वको महसुस दिन्छ, ठिक छ, र त्यसले मात्रै इन्डेक्स बन्नुपर्ने होइन. अब तपाईँको स्थायी सरकार त भयो, तर पेट्रोलको भाव चाहिँ के अरे ग्लोबल वार चलिरहेको छ, अरू ठाउँमा वार चलिरहेको छ, त्यसको त प्रभाव पर्छ नि त ती कम्पनीहरूको पर्फर्मेन्समा होइन. यसैले यो तत्त्व यो चाहिँ फ्याक्टर भनेको केवल इम्प्याक्ट त पर्छ, इम्प्याक्ट नपर्ने होइन. प्रधानमन्त्री चेन्ज हुनुले इम्प्याक्ट पर्छ, पार्टीहरूको उसले इम्प्याक्ट पर्छ, तर त्यसको वेटेज कम हुन्छ र इकोनोमिक इभेन्ट्सको वेटेज बढी हुन्छ. नेपालमा उल्टो भइरहेको छ, नेपालमा के भइरहेको छ लगानीकर त्यतातिर मतलब आफूले सेयर किनेको कुन हो त्यो पनि थाहा छैन होला, कुन कम्पनी त्यसको मालिकको हो, त्यसको ओनरको हुन्, त्यसका प्रमोटरको हुन्, त्यसको बिजनेस के हो, त्यसको रिटर्न स्थिति कस्तो छ, त्यसको ब्यालेन्स सिट कस्तो छ, त्यसले टाइमली एजिएम गरिराखेको छ कि छैन, त्यसको इन्फर्मेसनहरू कस्ता छन्, त्यहाँतिर कम ध्यान जानु सक्छ आम लगानीकर्ताहरूको. र जसले तपाईँलाई त्यस्तो भन्नुहुन्छ धेरै हो, यसैले लगानीकर्ता पनि दुई किसिमका हुन्छन्, एउटा जान्ने बुझ्ने लगानीकर्ता हुन्छन् जसले त्यो एनालिसिस गरिराखेका छन्, उनीहरू हेर्ने पनि हुन्छन्, त्यसलाई इन्फर्म्ड इन्भेस्टर भन्छौँ. एउटा अनइन्फर्म्ड हुन्छन्, अनइन्फर्म्डको जमा ठुलो हुन्छ लगानीकर्ताहरू, नजानेर नबुझेर अर्काको पछाडि दगुर्नेहरूको जमा ठुलो हुन्छ. त्यसैलाई स्टक मार्केटको यो इन्भेस्टमेन्ट मार्केटको भाषामा हर्ड बिहेभियर भन्छ, भेडाको जस्तो व्यवहार भनिन्छ त्यसलाई. त्यो भनेको के भने जान्ने केही दुई चार टाठा बाटाहरू भेडाहरूको के हुन्छ भने एउटा अगाडि लाग्छ र उसले अब साथी हो सबै हामीले पछाडि पछाडि दगुरा भन्छ होइन, अनि ती सबै भेडाहरू उनीहरूकै पछाडि दगुरिन्छ. त्यसलाई हर्ड बिहेभियर भनेर इन्भेस्टमेन्ट मार्केटमा यहाँ नेपालमा मात्रै होइन विकसित देशमा यो बिहेभियरलाई एउटा ठुलो यो इन्भेस्टमेन्ट मार्केटमा ठुलो किसिमले एनालिसिस पनि गरिरहेको हुन्छ मान्छेहरूले, र यो बिहेभियर कम हुनुपर्छ भन्ने कुरा मान्यता हो. ताकि सबै इन्फर्मेसन अब हामी नियामकीय निकायले के सोध्छौँ के गर्नुपर्छ त्यसैले भन्दाखेरि यस्तो बिहेभियर घटोस्, इन्भेस्टमेन्टमा आफ्नो किसिमले एनालिसिस गर्ने इन्भेस्टरहरू बढुन् र उनीहरूले जानकारी राखेर अरूको पछाडि पछाडि लहै लहमा दगुरेर इन्भेस्ट गर्ने बिहेभियरबाट यो समस्याहरू जो तपाईँले भन्नुभयो ती समस्याहरू आउँछ.
1: पछिल्लो समय त्यो केही सुधार भएको पनि छ होइन, सेयर बजार बुझ्ने बजारप्रति आकर्षण लगानीकर्ताहरूको आकर्षण बढ्दो छ, तर पनि बजारप्रतिको विश्वास र स्थायित्वको प्रश्न चाहिँ उठिरहेको छ, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: होइन बजार त स्थायित्व किन हुन्छ, यो आजको बजार होइन, यो नेपालकै इतिहासमा पनि तपाईँको 1993 मा स्टक एक्सचेन्ज आइसक्यो त्योभन्दा पनि अगाडिबाट छ. अहिले भन्नुको मतलब तपाईँको चाहिँ 33-34-35 वर्ष त नेपालको अहिले यही स्टक एक्सचेन्ज आइसकेपछि पनि बजार तलमाथि गइरहेको छ. एउटा 100-100 भएको इन्डेक्स आज 3300 पनि त पुगेको हो नि होइन, त्यसको अराउन्डमा पुगेको छ इन्डेक्स. त्यसैले बजार त्यति धेरै चाहिने तपाईँको भोलि टाइम त भइरहन्छ मार्केट हो, तर स्थायित्व पनि छ सँगसँगै त्यति धेरै एकपटक तपाईँको चाहिने 100 उक्लेको इन्डेक्स आज 100 त पुगिरहेको छैन नि, तलमाथि छ, यो बजारको प्रकृति हो होइन. त यसैले कहिले उतार कहिले चढाव भइरहन्छ र यसलाई त्यो भोलेटिलिटी यसको क्यारेक्टर भएको हुनाले यसलाई स्थायित्व भनेको कस्तो के अरे अस्थायित्व भनेको कस्तो हो भने 100 गएको थियो फेरि 100 ओर्लेर आयो खतम भयो बजार त चाहिँ डुब्यो भन्ने किसिमको भयो भने पो त्यो एकदमै खतम भोलेटाइल भूकम्पै आयो अस्ति र स्वागत बाढी आयो त्यस्तो होइन. अब कहिले तल कहिले माथि यो नभयो भने बजारको स्थायित्व पनि जन त्यो चाहिँ यो चाहिँ यसैमा इन्भेस्टरहरूले अलिकति रिटर्न पनि कमाउने हो भने जति जति बजार भोलिटाइल भन्छ त्यसैमा रिटर्नहरू कमाउँछन् पनि कतिपय इन्भेस्टरहरूले होइन त अब हाम्रो बजारको एउटा मात्रै क्यारेक्टर के हो भन्नुहुन्छ यसैले हामीलाई सबैलाई पिरोलिरहेको त्यो हो कि यो बजारमा बजार बढ्यो भने मात्रै रिटर्न आउने हुन्छ बजार घट्यो भने रिटर्न नआउने स्थिति छ समस्या त्यो हो अरू देशमा के हुन्छ भने बजार घट्यो भने पनि रिटर्न पाइने मेकानिजमहरू हुन्छ र त्यसैले यहाँ चाहिँ हामीले बढ्नै बढ्नुपर्ने बाध्यता र त्यो भयो भने मात्रै सबै खुसी हुने बाध्यता भएको बजार भएको हुनाले अब बिस्तारै एउटा अर्को इन्स्ट्रुमेन्ट्सहरू पनि हामी तयारी गर्दैछौँ त्यसको लागि कि सर्ट सेलिङ भन्ने इन्स्ट्रुमेन्ट्स हुन्छ त्यस इन्स्ट्रुमेन्ट्सले आयो भने बजार घटेको बेला पनि इन्भेस्टरले रिटर्न लिने तर जान्ने बुझ्ने है अलिकति अनुभव गर्न सक्ने त्यसलाई रिस्क लिन सक्नेहरूले त्यस्ता इन्स्ट्रुमेन्ट्सहरूबाट बजार घटेको बेलामा पनि रिटर्न लिन पाउने इन्स्ट्रुमेन्ट्सहरू ल्यायौँ भने बजार जतासुकै गए पनि इन्भेस्टरहरूले त्यसलाई आफ्नो एक्सपेक्टेसनको आधारमा रिस्क लिने क्षमताको आधारमा रिटर्न लिन सक्ने त्यसको लागि कानुन बन्दैछन् तयारीहरू गर्दैछ बिस्तारै इन्फ्रास्ट्रक्चरहरू डेभलप गर्दैछौँ त्यसको लागि इन्स्टिट्युसनहरू मेकानिजमहरू तयार गर्दैछौँ टेक्नोलोजिकल्ली त्यसको लागि हामी अगाडि बढ्दैछौँ टेक्नोलोजीको लागि पनि
1: यो बजारमा हुने अस्वाभाविक चलखेल होइन भइरहेको हुन्छ र यो चलखेल नियन्त्रण गर्न चाहिँ नियामकले के उपायहरू अपनाउनु भएको छ के कामहरू भइरहेको
0: अब अस्वाभाविक चलखेल भनेर ठ्याक्कै तपाईँले पिन पोइन्ट त गर्नु भएन तर चलखेलहरू हुन सक्छ होइन किनकि स्टक मार्केटमा अब सेल्स भन्ने हुन्छ स्कुकिङ भन्ने हुन्छ होइन कर्नरिङ भन्ने हुन्छ यिनीहरूलाई चलखेल सात आठवटा छन् त्यस्ता विभिन्न चलखेल गरिन सक्ने सम्भावनाहरू भएका त ती चिजहरू अब जस्तो भनौँ न यो हाम्रो सामाजिक जीवनमा हुन्छ नि जतिसुकै चाहिने तपाईँको राम्रो समाज भए पनि कहीँ चोरीको कहीँ डकैतीको कहीँ चाहिने अपहरणका केसहरू भए जस्तै यस्ता पनि बजारहरूमा यी केसहरू जहाँ इनिफिसियन्सी छ त्यसमा चाहिने तपाईँको लुपहोलहरू छ नियामकीय लुपहोलहरू छ त्यसमा गर्न खोज्नेहरूको त्यो एउटा जमा त निरन्तर भइरहन्छ नियामक निकायले हरेक त्यस्ता चिजहरूलाई अहिले हामी टेक्नोलोजिकल्ली यो सर्भिलेन्स सिस्टम भन्छ यसलाई सर्भिलेन्स सिस्टम हामीले नेप्सेले अझ कडा किसिमले हेरिराखेका छौँ र अहिले पछिल्लो समयमा हामीले जानकारी आएअनुसार त्यस्ता चिजहरू अलिकति पहिला केही प्र्याक्टिस भएका चिजहरू पनि हुन सक्थ्यो होला त्यो चिजहरू गभर्मेन्टले पनि हेऱ्यो अस्ति तपाईँहरूलाई थाहा पाउनुभयो बजारमा यस्तो भएको कारणले एउटा ठुलै केस बन्यो नेपालको इतिहासमै यो स्टक मार्केटमा भएको यो चलखेलको लागि सरकारले पनि त्यसलाई हेऱ्यो सम्पत्ति शुद्धिकरणले हेऱ्यो अहिले त्यो पायो त्यसै गरी हामी नियामक निकायहरूले पनि त्यसमाथि सर्भिलेन्स निगरानीहरू राखिरहेका छौँ हामीका आउने त्यस्ता कुनै पनि किसिमका उजुरीहरू अथवा चाहिँ उसलाई हामीले तुरुन्तै त्यसलाई एड्रेस गर्ने गरिरहेका छौँ अनि हाम्रो सुपरभाइजरी क्षमतालाई अभिवृद्धि गरेर सुपरभाइजरी चाहिने ओभरसाइट हामीले बढाइरहेका छौँ अन साइडमा पनि अफ साइडमा पनि र त्यसले गर्दाखेरि त्यस्तो अस्वाभाविक अब कहीँ हाम्रो पार्टबाट देखिँदैन अहिले यदि देखिहाल्यो भने पनि हामी तुरन्त डिटेक्ट गर्छौँ र त्यसलाई एड्रेस गर्ने काम गरिरहेका छौँ
1: त्यो सँगसँगै साना तथा नयाँ लगानीकर्ताहरूको जोखिमलाई कम गर्नका लागि अहिले के गरिरहेको छ
0: होइन यो सेबोनको जुन एक्ट छ सेबोनको जुन नेपालको धितोपत्र ऐन जुन छ त्यसले सेबोनलाई दिएको रेस्पोन्सिबिलिटी भनेकै लगानीकर्ताहरूको हकहितको संरक्षण गर्नु हाम्रो प्राथमिक दायित्व हो लगानीकर्ताहरूको हकहितको संरक्षण भनेको के हो भन्दाखेरि उनीहरूले जुन लगानी गर्छन् त्यो लगानी गर्दाखेरि जानेर बुझेर गरून् उनीहरूले पर्याप्त सूचना पाउन् हाम्रो उद्देश्य हकित भनेको के हो भन्नुहुन्छ भने फेरि उनीहरूले लगानी गरेको चिज नडुबोस् भन्ने कुरामा सचेत गराउने हो तर लगानी नै डुब्यो भने त्यसको इन्सुरेन्स गर्ने होइन त्यसलाई भने फिर्ता लिने होइन होइन कुरा त्यो क्लियर हुनुपर्छ लगानी सम्बन्धित डिसिजनहरू गर्न उहाँ स्वतन्त्र हुनुहुन्छ तर उहाँलाई लगानी गर्दाखेरि के कस्ता सूचनाहरू आवश्यक हुन सक्छन् ती सूचनाहरूको पर्याप्तता र त्यसको क्वालिटी सूचनाहरू हुनुपर्छ ती सूचनाहरू क्वालिटेटिभ हुनुपर्छ फेरि ठगिएका सूचनाहरू त्यो मिसगाइडेड सूचनाहरू गलत भ्रामक सूचनाहरू हुनुहुँदैन भन्ने कुरालाई हामीले इन्स्योर गराउने हो है यो दुईवटा कुराहरू त्यसैले साना लगानीकर्ताहरू अथवा ठूला लगानी लगानीकर्ताहरू सबै एउटै हुन् हाम्रो लागि सबै एउटै हुन् लगानीकर्ताहरू, ती सबै लगानीकर्ताहरूको लागि इन्फर्मेसन पर्याप्त होस्, डिस्क्लोजर पर्याप्त होस्, डिस्क्लोजर भन्छ त्यसलाई, डिस्क्लोजर रिक्वायरमेन्टहरू हामीले चाहिँ पर्याप्त होस् र ती सूचनाहरू सम्बन्धित कम्पनीबाट कुनै पनि सूचनाहरू नलुकोस् र सूचना कुनै पनि एस्टिमेट्रिक भन्छ, कसैले बढी पाउने कसैले कम पाउने वातावरण नहोस्, कोही इन्साइडर नहोस्, यसको अर्थमा के हो कि इन्साइड सूचनाको आधारमा भित्री सूचनाको आधारमा कसैले बजारमा चलखेल गरेर एबनर्मल रिटर्न, अर्कोले रिटर्न नै नपाउने त्यो मान्छेले एबनर्मल चाहिँ नर्मल भन्दा बढी रिटर्न लिने अवस्था नआओस् भनेर नियामक निकायहरूले अर्थात् हामी जस्तो सेवन निकायले मूल ध्यान दिनुपर्ने कुरा यही हुन्छ होइन। यसैको लागि हामी पर्याप्त डिस्क्लोज हरेक चिजमा हरेक चाहिँ इन्स्ट्रुमेन्ट्समा डिस्क्लोजरलाई प्राथमिकता दिन्छौँ र बिफोर इस्यु मात्रै होइन, इस्यु गर्दाखेरि मात्रै होइन, कन्टिन्युस इन्फर्मेसन डिस्क्लोजरलाई हामी प्राथमिकता दिन्छौँ। त्यसैले लगानीकर्ताहरूलाई अब यो पार्ट एउटा भयो, अब जान्नुहुँदै जानु त्यो पढ्नुहुँदै पढ्नुहुन्न, एउटा कम्पनीको आइपिओ किन्नुहुन्छ उहाँले आइपिओमा त्यहाँ प्रोस्पेक्टस भन्ने हुन्छ, कुनै पनि लगानीकर्ताले मैले सुन्छु त्यसको अब स्टडी त कति भएको छ थाहा छैन रिसर्च भएर, तर सुन्छु कि पढ्दै पढ्नुहुन्न अरे, खालि आइपिओ आयो हालिदियो भरिदियो दस किता हुन्छ हजार रुपियाँ त हो नि आइहाल्ने हो कि आइहाल्ने हो त्यसपछि त्यो बजारमा रिटर्न त आइहाल्छ मलाई भनेर उहाँहरूले न कम्पनी पढ्नुहुन्छ नजान्नुहुन्छ भने त्यो उहाँहरूको कमजोरी हो एक, अथवा त्यसलाई हामीले अब लगानीकर्ता शिक्षा दिनुपर्छ भनेर हामीले पनि म्याक्सिमम प्रयास गरिरहेका छौँ हाम्रो तर्फबाट सेवनको तर्फबाट अनि हाम्रा इन्स्टिट्युसनहरूलाई पनि भनिरहेका छौँ हामी लगानीकर्ता शिक्षा दिनुपर्छ त्यो शिक्षा चाहिँ दिनुहोस् है फेरि तपाईँहरूले भनेर हामीले पनि गरिरहेका छौँ, तर मूल जिम्मेवारी कम्पनीको हो, कम्पनीले त्यो डिस्क्लोज गर्नुपर्छ र अर्को स्वयं इन्भेस्टरको जसले त्यो पढेर जानेर मात्रै लगानी गर्नुपर्छ।
1: ठ्याक्कै अघि सरले प्रसङ्ग शब्द लिनुभएको थियो नि इन्साइडर, भित्री सूचनाका आधारमा हुने कारोबार होइन, इन्साइडर ट्रेन्डिङ र बजार चलखेल नियन्त्रण गर्न चाहिँ कस्ता खालका उपायहरू अपनाउने
0: हो? अब यो समस्या विकसित देशहरूमा के हुन्छ भने इन्साइडरहरूको तपाईँको परिभाषा हुन्छ, इन्साइडरहरूले चाहिने तपाईँको कम्पनीको भित्री सूचनाहरू जसले जान्छ जसले थाहा पाउँछ, जस्तो बोर्डमा बस्ने मान्छेहरू, तपाईँको त्यसलाई अडिट गर्ने मान्छेहरू, नियामक या निकायका मान्छेहरू, उनीहरूलाई पब्लिकको भन्दा जेनरल पब्लिकको भन्दा त्यो कम्पनीको विषयमा बढी जानकारी हुन्छ, त्यसलाई इन्साइड इन्फर्मेसन होइन। कुन अब कसैले कुनै कम्पनीको सिइओ छ, विदेशी सिइओ छ, अब दस दिनपछि उसले छोडेर जाँदैछ भन्ने कुराहरू उसले निवेदन दिएको छ तर पब्लिकली आएको छैन भने त्यो कसले जाने त त्यहाँ बोर्डमा बस्ने मान्छेहरूले जाने, त्यहाँको कर्मचारीहरूले जाने, त यस्तालाई हामी भन्छौँ गभर्मेन्टको रिलेभेन्ट अथोरिटीहरूले जाने अथवा सम्बन्धित केयर प्राप्त निकायहरूले जाने, त्यस्तालाई हामी भन्छौँ इन्साइडरहरू। तर त्यो इन्साइडरहरूले यदि ट्रेडिङ गर्छन् उनीहरूले पनि बजारमा ट्रेड गर्छन् र जेनरल पब्लिकले ट्रेडिङ गर्छ भने त्यो सूचनाको आधारमा इन्साइडरले त बढी बेनिफिट लिने भयो होइन। त्यसैले अब नेपालमा इन्साइडरसँग सम्बन्धित ठ्याक्कै ऐनमा अलिकति व्यवस्था छ तर पुरै त्यसको उनीहरूको ट्रेडिङको अरू देशमा फरक मेकानिजम हुन्छ, फरकै बोर्ड हुन्छ, उनीहरूले त्यही किसिमले इन्फर्मेसन दिनुपर्छ इन्साइडरहरूले पहिला नै म यदि ट्रेड गर्दैछु भनेर जानकारी दिनुपर्छ र त्यसको प्लेटफर्म फरक हुन्छ। हामी कहाँ त्यो व्यवस्था भइसकेको छैन, बिस्तारै अब हामी त्यो पहिला त सूचना इम्पार्सल्ली सबैलाई जाओस् भनेर हामी तयारी गर्दैछौँ, त्यसपछि बिस्तारै इन्साइडरहरूलाई छुट्याउने त्यसलाई अलग किसिमको ट्रेडिङ मेकानिजमतिर लैजाने, यो अलि ग्रेजुअली जानुपर्ने प्रोसेस हुन्छ। नेपालकै पनि सेन्सिटिभ इस्यु पनि छ यो चाहिँ अहिले व्यापक चाहिँ मात्रामा त्यसलाई एकैचोटि सबै ठाउँमा लैजानको लागि कानूनले त एकदमै गरेको छ, त्यस्तो थाहा पाउन साथै हामीले कानून अनुसार जरिमानाहरू गर्ने र त्यसलाई अलिकति फरक किसिमले जाने व्यवस्था त गरि नै सकेका छ, तर जानकारीको रूपमा म को इन्साइडर हुँ को होइन भन्ने कुराहरूको परिभाषित रूपमा भएर अझै नजानेका केही मान्छेहरू हुन सक्नुहुन्छ, उहाँहरूलाई पनि त्यस्तो किसिमको प्लेटफर्महरू डेभलप गर्ने हामी जान्छौँ।
1: यो सेवनले मात्रै काम गरेर पनि हुँदैन, त्यहाँभित्र समन्वयका कुराहरू पनि हुन्छन्, जस्तै निर्माणकारी निकाय र बजार संचालक बीचको समन्वयलाई अझै प्रभावकारी बनाउन चाहिँ के गर्नुपर्छ?
0: हामी त्यो मामलामा पनि एकदम अगाडि बढिरहेका छौँ, नियमनकारी निकायहरूको बीचमा पनि समन्वय गर्ने एउटा यो तपाईँको इन्स्टिट्युसनल मेकानिजम छ, जस्तो अर्थ मन्त्रालयमा स्वयं माननीय अर्थमन्त्रीज्यूको अध्यक्षता उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति छ, त्यसमा प्रायः सबै नियमनकारी निकायहरूको चाहिँ लिडरहरू हुनुहुन्छ। त्यसै गरी र अरू अब यो बजारका विभिन्न संघ संस्थाहरूको समन्वयको विषयमा त हामीसँग रिलेटेड जस्तो ब्रोकर एसोसिएसनहरू अथवा मर्चेन्ट ब्याङ्कर एसोसिएसनहरू, पिबिसीसँग रिलेटेड इन्स्टिट्युसनहरू, यी सबैसँग हामी नियमित रूपमा समन्वयमा छौँ। हामीले जति पनि नीति नियमहरू ल्याइरहेका छौँ, अहिले पोलिसिजहरू ल्याइरहेका छौँ, यो सबै स्टेक होल्डर्सहरूको पार्टिसिपेसनको बेसिसमा हामीले ल्याइरहेका छौँ र तिनीहरूसँगै कन्सल्टिङ गर्दै र उनीहरूसँग इन्टरेक्सन गर्दै नयाँ चेन्ज अथवा रिफर्म एजेन्डाहरू अगाडि बढाइरहेका छ। त्यसैले समन्वयको अहिले चाहिँ अभाव छ जस्तो मलाई लाग्दैन।
1: यो शेयर बजारमा एकदम प्रयोग भइराख्ने शब्द के आइपिओ होइन, नेप्से। नेप्से चाहिँ नेपालको पुँजी बजारमा चाहिँ नेप्सेको सूचाङ्क बढ्नु मात्रै होइन होला, त्यहाँभित्र चाहिँ उत्पादनशील क्षेत्रमा पुँजीको लगानी, लगानीकर्ताको संरक्षण र समग्र देशको अर्थतन्त्रको विकाससँग जोडिनुपर्छ जस्तो लाग्छ। यसलाई चाहिँ साँच्चै नै त्यो नेपालको अर्थतन्त्रसँग जोडिएर विकास हुने तरिकाले इन्फ्रास्ट्रक्चर अथवा लगानी भएका छन् त
0: हो। अब होइन, नेप्से भनेको के हो भने पहिला यसको पनि डाइनामिक्स बुझ्नु पर्यो। यो तपाईँले आइपिओ भनेको कम्पनीले आफूलाई पुँजी चाहिँदाखेरि उसले सेयर इस्यु गर्यो, तपाईँले सेयर किन्नुभयो, त्यो तपाईँले कम्पनीको सेयर किन्नुभयो भने तपाईँले दिएको पैसा त्यो कम्पनीमा पुग्यो अनि विकासमा त्यो कम्पनी जुन उत्पादनशील कम्पनी छ अथवा ट्रेडिङ कम्पनी छ अथवा हाइड्रो छ अथवा अरू छ जुनसुकै छ, उनीहरूले तपाईँले दिएको पैसा प्रयोग गरेर उनीहरूले डेभलपमेन्टल एक्टिभिटीमा लागे, त्यहाँसम्म क्लियर भयो होइन। पैसा पुँजी बजारबाट उत्पादनशील क्षेत्रमा जाने भनेको त्यही हो। अब नेप्सेको सम्बन्ध के हो भन्दाखेरि तपाईँले कुनै कम्पनीको सेयर किन्नु हो, अब सधैँ त तपाईँ राखिराख्न चाहनु हुँदैन, तपाईँलाई पनि त लिक्विडी 1 करोडको सेयर किन्नुभयो, सानातिना सेयर त 10 रुपियाँको सेयर त 100 रुपियाँको सेयर या 1000 रुपियाँको सेयरको हिसाबले भन्ने हो भने त्यो सानो पैसा भयो, तर ठुलो पैसा भने त किने हुन्छ नि मान्छेले सेयर, त्यसलाई के हो त्यो सेयर तपाईँको के हो सम्पत्ति हो होइन, सम्पत्ति हो तपाईँले त्यो कम्पनीमा, त त्यसलाई हामी सम्पत्ति कस्तो सम्पत्ति भन्छौँ, वित्तीय सम्पत्ति भन्छौँ। दुई किसिमका सम्पत्ति हुन्छ, जस्तो सुन किन्नुभयो एउटा सम्पत्ति हुन्छ, चाँदी किन्नुभयो एउटा सम्पत्ति हुन्छ, त्यसै गरी जग्गा किन्नुभयो अर्को सम्पत्ति हुन्छ, त्यसै गरी सेयर किन्नुभयो अर्को सम्पत्ति भयो, सम्पत्ति नै हो त्यो पनि तर कागजी सम्पत्ति हो त्यो होइन। अरू चाहिँ गोल्ड चाहिँ लगाउने गर गहनाको सम्पत्ति भयो, त्यो चाहिँ कागजी सम्पत्ति भयो, पेपर सम्पत्ति भयो, कागजी त नोट पनि सम्पत्ति हो नि, तपाईँको पैसा पनि जो छ तपाईँको क्यास छ त्यो पनि सम्पत्ति हो, त्यस्तै यो कागजी सम्पत्ति हो। अहिले त कागजमा पनि हुँदैन सेयर पनि, अहिले डिजिटल हुन्छ त्यो पनि, तपाईँको खाताको डिमान्ड गरिएको छ, खातामा छ तपाईँको सम्पत्ति, जसरी पैसा क्यास चाहिँ ब्याङ्कमा डिपोजिट गर्नुभएको छ सेयर पनि डिपोजिटेड छ अहिले, त्यो पनि सम्पत्ति। अब नेप्सेको सम्बन्ध के हो भने तपाईँले त्यो सेयर भोलि आफ्नो सम्पत्ति बेचेर पैसा लिन खोज्नुभयो भने कहाँ जाने होइन, त्यो सम्पत्ति बेच्ने एउटा बजार छ, त्यो सम्पत्ति बेच्ने बजारलाई कसले फेसिलिटेट गर्छ, नेपाल स्टक एक्सचेन्ज, त्यो प्लेटफर्म हो, त्यहाँ तपाईँका सम्पत्तिहरू यस्ता सम्पत्तिहरू किनिन्छन् बेचिन्छन्। ए तपाईँसँग सेयर रहे, मसँग सेयर छ फलानो कम्पनीको, त्यो कम्पनी एबिसी कम्पनीको सेयर म बेच्न चाहन्छु, कोही किन्ने हुनुहुन्छ भनेर कसलाई खोज्दै जाने तपाईँले, अब मान्छे बोल्नु पऱ्यो नि, जग्गा बेच्दै हुनुहुन्छ भने जग्गा किन्ने मान्छे को हो त, बजार छ त्यसको राम्रो छैन नि, तपाईँले मान्छे खोज्दै हिँड्नु पऱ्यो, मसँग फलानु ठाउँमा यस्तो जग्गा थियो, फलानु जग्गालाई बेच्न खोजिरहेका छु, 1 बिघा नै थियो त्यहाँ 1 कट्ठा बेच्न खोजिरहेका छु, कोही छ किन्ने मान्छे पत्ता लगाउनु भएको छ भने तपाईँलाई कति टाइम खर्च हुन्छ, कति मेहनत लाग्छ। तर नेप्से एउटा यस्तो प्लेटफर्म भयो नेपाल स्टक एक्सचेन्ज र यो ब्रोकरेज इन्डस्ट्री, त्यहाँ के प्लेटफर्म भयो भने तपाईँले खोज्नु परेन मान्छेलाई, मैसँग यति सेयर छ बेच्न चाहन्छु भनेर ब्रोकरलाई गएर भनिदिनुहुन्छ, उहाँले कति कित्ता यति कित्ता ल, अर्को कोही किन्नेवाला पनि त्यहीँ गएको हुन्छ, बेच्ने पनि त्यहीँ गएको हुन्छ, यिनीहरूको इन्टरेक्सन कतिमा बेच्न खोज्नुहुन्छ, यतिमा बेच्छु, अर्कोले कतिमा किन्नुहुन्छ, यतिमा किन्छु, दुइटैको बिचमा भिडाइदिने जोडाइदिने एउटा लमी जस्तो भन्नुहोस् न होइन, किन्ने र बेच्ने दुइटैलाई जोडिदिने ठाउँ कहाँ हो त नेप्से हो, जहाँ किन्नेले पनि ल यतिमा किन्छु भन्छ, बेच्नेले पनि यतिमा गर्छु भन्छ, त्यहाँ प्राइस डिटर्मिन हुन्छ, त्यसको प्राइस डिस्कभरी हुन्छ, ए यो सेयरको प्राइस यति रहेछ, तपाईँले 600 बेच्छु मलाई भनेर भन्नुभयो, अर्कोले होइन म त 500 किन्छु त्यो 600 हाल्दैन भन्छ, अब तपाईँलाई धेरै निर्छ त ठिकै छ 550 गरौँ न त भन्नुहुन्छ, त्यसो भए अर्कोले हुन्छ त 550 गरौँ भन्यो भने त्यसले 550 प्राइस भयो तपाईँको सेयर, तपाईँले पनि बेच्नुभयो, उसले पनि किन्यो, तपाईँको सम्पत्ति बिक्री भयो होइन, त्यसको कुन ठाउँमा भयो कुन मेकानिजमले भयो नेपाल स्टक एक्सचेन्जको मेगा, त्यसरी त्यसलाई धितोपत्रको दोस्रो बजार भनिन्छ। अघि तपाईँले किनेको जुन सेयर थियो कम्पनीको र तपाईँले त्यो पैसा दिनुभयो त्यो चाहिँ प्राथमिक बजार भनियो, अहिलेको त्योलाई द्वितीयपत्रको दोस्रो बजार भनिन्छ। यो दोस्रो बजार भएन भने प्राथमिक बजार चल्दैन फेरि, तपाईँले यदि यसरी किन्ने बेच्ने फेसिलिटी भएन आफ्नो सम्पत्ति किन्ने बेच्ने राम्रोसँग भनेको बेलामा भने अनि तपाईँले त्यो कम्पनीको सेयर पनि किन्नुहुन्न अनि उत्पादनशील क्षेत्रमा पैसा पनि जाँदैन। त्यसैले प्राथमिक बजारमा भनेको आइपिओ भनेको प्राथमिक बजार हो, यो जो अहिले नेप्सेमा ट्रेडिङ हुन्छ त्यो भनेको सेकेन्डरी मार्केट हो, दोस्रो बजार हो, यो दोस्रो बजार छ भने मात्रै प्राथमिक बजार पनि चल्छ होइन, किनकि आफ्नो सम्पत्ति किन्ने बेच्ने ठाउँ छ भने मात्रै अनि तपाईँले त्यहाँ कम्पनीको सेयर पनि किन्नुहुन्छ। यसरी उत्पादनशील क्षेत्रमा जाँदैन भन्ने होइन, तर यो दोस्रो बजारको पैसा के हुन्छ भन्दाखेरि तपाईँले सेयर बेच्नुभयो, तपाईँ कहाँ पैसा आयो, कसको आयो, अर्को लगानीकर्ताको पैसा आयो, यहाँ लगानीकर्ता टु लगानीकर्ता जाने पैसा भनेको दोस्रो बजारमा हो, लगानीकर्ताबाट कम्पनीमा जाने भनेको प्राथमिक बजारमा, यसरी बुझ्नुहोस्। लगानीकर्ताहरू त यहाँ केही उयो छैन, प्राथमिक बजारका लगानीकर्ता पनि लगानीकर्ता, दोस्रो बजारका पनि लगानीकर्ता होइन, अनि तपाईँको ऋण पत्र बजारका पनि लगानीकर्ता, सेयर बजारका पनि लगानीकर्ता, अरू विभिन्न किसिमका यी लगानीकर्ताहरू भनेका त्यसैले, अनि जान्ने बुझ्ने पनि लगानीकर्ता, पछाडि दोहोर्ने पनि लगानीकर्ता, लगानीकर्ताहरू सबै लगानीकर्ता होइन, तर बजार कस्तो हो भन्ने कुराहरू बुझ्नु पर्यो। अब अधिकांश मान्छेहरू सेयर बजार भन्यो भने प्राथमिक बजारलाई भन्दा दोस्रो बजारलाई मात्रै बुझ्छन्, लगानीकर्ता भन्यो भने दोस्रो बजारका लगानीकर्तालाई मात्रै बुझ्छन्, दोस्रो बजारका लगानीकर्ताहरूमा एउटा लगानीकर्ताबाट अर्को लगानीकर्तामा पैसा जान्छ होइन, अनि प्राथमिक बजारमा लगानीकर्ताबाट कम्पनीमा पैसा जान्छ, त्यसरी बुझ्नु पर्यो।
1: तपाईँले यो सेवनको अध्यक्षको रूपमा नेतृत्व गरिरहँदाखेरि अहिले एकदम प्राथमिकतामा राखेर चाहिँ के कुराहरूलाई चाहिँ अगाडि बढाउनु भएको छ?
0: मैले प्राथमिकता राखेँ भनेर धेरै कुराहरू छ प्राथमिकता होइन, र त्यसको लागि यो धेरै बोल्नु पर्ला भनेर डकुमेन्ट नै मैले सेभनको वेबसाइटमा हेर्नुभयो भने मैले आउन साथै आएको तपाईँको 8-10 दिनमै हामीले एउटा ब्लू प्रिन्ट मार्गचित्र भनेर राख्यौँ, नेपालको पुँजी बजार विकासको मार्गचित्र, र त्यसलाई हामी भिजन डकुमेन्ट भन्छौँ, र त्यो डकुमेन्टबाट प्राथमिकताहरू पनि निर्धारण गरेका छौँ, र त्यसपछि हामीले पुँजी बजारको पोलिसी यो वर्षको पोलिसी ल्याएका छौँ, जसमा प्राथमिक बजारको सुधार पनि छ, दोस्रो बजारको सुधार पनि छ, यो अघि भनेको जस्तै प्राइस डिस्कभरी मेकानिजमको पनि छ, नेप्सेको रिस्ट्रक्चरिङमा सरकारले गर्ने जुन रिस्ट्रक्चरिङ छ त्यसको सुधारको पनि छ, ब्रोकरहरूको इन्स्टिट्युसनल मेकानिजमको सुधारहरू पनि छ, म्युचुअल फण्डलाई अझ आधुनिकीकरण र अहिलेको अवस्थामा चाहिने गर्नुपर्ने सुधारहरू पनि छन्, पीबीसी सेक्टरको सुधार पनि छ, स्टार्टअप बोर्ड, एसएमई बोर्ड, मेन बोर्डको सुधारहरू पनि छन्, र नयाँ इन्स्ट्रुमेन्ट्सहरू खास गरी मार्जिन लेन्डिङ, सर्ट सेलिङ, इन्ट्राडे ट्रेडिङ अनि सेक्युरिटी लेन्डिङ एन्ड बरोइङ जस्ता इन्स्ट्रुमेन्ट्सको सुधार पनि छ, अनि नयाँ यो डेरिभेटिभ इन्स्ट्रुमेन्ट्सहरू ल्याउने सुधारहरू पनि छ, प्रशस्त चिजहरूलाई सँगसँगै अनि इन्भेस्टरहरूलाई पनि अवेर गराउने, इन्स्टिट्युसनहरूलाई पनि हेर्ने, नियमनकारी निकायको रोल पनि बढाउने, सुपरभाइजरी र सर्भिलेन्स रोल पनि बढाउने, यी पनि सबै प्राथमिकतामा छन्, यी सबै चिजहरू साइमुल्टेनियसली गइरहेका छन्।
1: हजुर, भनेपछि थुप्रै परिवर्तन हुनेवाला छ तपाईँको कार्यकालमा?
0: प्रयास गर्दैछु, प्रयास गर्दैछु, र त्यसलाई एक एक स्टेप वाइज र साइड बाई साइड सबै भने गरी लाँदै जाने प्रयास गरिरहेका
1: छौँ। नवप्रवेशी लगानीकर्ताका लागि केही सुझाव?
0: नवप्रवेशी लगानीकर्ताहरूको लागि उहाँहरूलाई मुख्य सुझाव के हो भन्दाखेरि आफ्नो लगानीको विषयमा जानेर बुझेर अध्ययन गरेर लगानी गर्नुहोस् होइन, रिस्क यो लगानी भनेको रिस्क लिने प्रक्रिया हो, जोखिम लिने प्रक्रिया हो, लगानीकर्ता त्यत्तिकै बन्दैन, लगानीकर्ताले जोखिम लिन सक्ने हुनुपर्छ, त्यसैले आफूले कतिसम्मको जोखिम लिने हो, कति पैसासम्म जोखिम भनेको के भन्दाखेरि मेरो यो लगानीमा कति पैसासम्म डुब्यो भने ठिकै छ ओके मलाई स्वीकार्य छ भन्ने अवस्थालाई जोखिम लिनु भनिन्छ। रिजन आयो त राम्रै पारो भयो, पछिल्लो त्यो जोखिम भनेको के हो, डुब्नेलाई जोखिम भन्छौँ हामी है। क्लियर हुनु पर्यो कि म कति पैसासम्म डुबाउन तयार छु, त्यतिसम्मको लागि म हाँसी हाँसिकन आला ठिक छ यो गयो त गयो भन्ने अवस्थासम्मको लागि जो तयार हुन्छ त्यसलाई जोखिम लिने भन्छ। अनि जसको क्षमता जति छ त्यसलाई एपेटाइट भन्छौँ अङ्ग्रेजीमा, जोखिम लिन सक्ने क्षमता एपेटाइट भनेको के, कसैको एक करोडसम्म डुब्यो भने पनि अलिक ठुलो एपेटाइटवाला भयो, ठिक छ म यतिसम्म किन्छु डुबे डुब्छ भन्नेवालाहरू भए, कसैले तपाईँको 1000 रुपियाँ डुब्यो भने पनि मेरो चाहिँ नि बाबरे बर्बाद हुनेवाला छ त्यसैले म 1000सम्मको सम्म त लिन्छु त ठिकै छ भन्ने, त्यसलाई भनिन्छ जोखिम लिने क्षमता। त्यो आफ्नो एपेटाइट अनुसारको इन्भेस्टमेन्ट गर्नुहोस् होइन। अब आउने पार्ट त राम्रो पार्ट त छँदैछ, आउन सक्छ, त्यो त्यसको लागि हो लगानी गर्ने भनेको, त्यो पनि आउन सक्छ, सम्भावना छ, तर जान पनि सक्छ है भन्ने कुरा जान्नु नै जोखिम लिने क्षमता हो। पहिलो ज्ञान त्यहाँ आउनु पर्यो। दोस्रो कुरा, म कस्तो कम्पनीमा लगानी गर्दैछु, यदि म जान्ने साँच्चीकै लगानीकर्ता भएर जाने हो मैले, त्यसबाट लगानीकर्ताको बेनिफिट मैले अलिकति अध्ययन गर्नुपर्छ, अनि लगानी एउटै सेक्टरमा मात्रै मैले हाल्नुहुन्न, मैले डाइभर्सिफाई गर्नुपर्छ, त्यसलाई पोर्टफोलियो म्यानेजमेन्ट भनिन्छ, पोर्टफोलियो बनाउनुपर्छ, एउटै किसिमका कम्पनीहरूमा मात्रै इन्भेस्ट गर्नुहुँदैन, धेरै यो डाइभर्सिफाई एउटा दुवै अर्को उदाहरण रहेछ कहिले काहीँ, त्यसलाई भनिन्छ पोर्टफोलियो म्यानेजमेन्ट, जस्तो एउटै आफ्नो डन्ट पुट अल अफ युर एक्ज इन अ सिङ्गल बास्केट भन्छ त्यसलाई होइन, तपाईँले प्रख्यात कहानी सुन्नुभएको होला, एउटै चाहिने बास्केटमा जम्मै अन्डा हालेर नजानुहोस्, यो एउटा बास्केट खोज्यो भने सबै अन्डा फुट्न सक्छ, त्यसैले आफ्नो लगानीलाई के गर्नुहोस् डाइभर्सिफाई, एउटै पकेटमा जम्मै पैसा हालेर नजानुहोस्, त्यो एउटा चोरीले लगेर पकेट मार्ने मारिदियो भने जम्मै पैसा गयो, अलिक डिफ्रेन्ट पकेटमा पैसा छरेर जानुहोस् भन्ने लगानीको सिद्धान्त हुन्छ, त्यसलाई पोर्टफोलियो म्यानेजमेन्ट भन्छ, त्यसरी लगानी गर्नुहोस्। अनि यदि त्यस्तो जान्नुहुन्न, अब कुन कम्पनी कस्तो के हो कस्तो जान्नुहुन्न भने एक्सपर्ट हुन्छन्, प्रोफेसनल हुन्छन्, प्रोफेसनल इन्भेस्टमेन्ट सर्भिस दिने मान्छेहरू हुन्छन्, मान्छे हुन्छन् त्यस्ता, त्यो चाहिँ हामीले अहिले लाइसेन्स दिइसकेका छैन, तर कम्पनीहरू हुन्छन्, ब्रोकरेज कम्पनीलाई पनि हामी पिएमएस सर्भिसको दिन्छौँ, अहिले पिएमएस सर्भिस हुन्छ, पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस दिने कम्पनी, आफूलाई साँच्चीकै जानकारी छैन भने तिनीहरू मार्फत र उनीहरूको सेवा लिएर लगानी गर्नुहोस् होइन, त्यसो गर्नुभयो भने तपाईँ सुरक्षित अथवा कम्तीमा जानेर बुझेर लगानी गर्ने लगानीकर्ताको रूपमा गरिनुहुन्छ। होइन अब तपाईँ लगानी गर्छु भन्नुभयो तर के जानेर अन्धाधुन्ध भएर गर्नुभयो, भोलि डुब्यो अनि रुवावासी गर्न लाग्नुभयो कराउनुभयो भने त्यो तपाईँको वाइज डिसिजन भएन, तपाईँलाई कसैले रेस्क्यु पनि गर्दैन यस्तो चिजमा, अरू चिजमा रेस्क्यु होला, यहाँ त इन्सुरेन्सै पनि हुँदैन, इन्सुरेन्स पनि आफै क्रिएट गर्नुपर्छ, भोलि इन्स्ट्रुमेन्ट्सहरू अरू देशमा पोर्टफोलियो इन्सुरेन्सका इन्स्ट्रुमेन्टहरू पनि बनेका हुन्छन्, त्यो इन्स्ट्रुमेन्ट्सहरू डेरिभेटिभ इन्स्ट्रुमेन्ट्स भन्छौँ, तर त्यो पनि लगानीकर्ताले आफै डेभलप गर्नुपर्छ, अर्को सहयोग लिनुपर्छ, तर यहाँ चाहिँ डुब्ने सम्भावना पनि छ, उत्रिने सम्भावना पनि छ, राम्रै कमाउने सम्भावना पनि छ, तर राम्रै आफ्नो इन्भेस्टमेन्ट डुब्ने, त्यो चिज जान्नुलाई जोखिम लिनु भनिन्छ, त्यो जोखिमप्रति सचेत हुनुहोस् भन्ने। अन्त्यमा दुर्गा बहिनीलाई धेरै धेरै धन्यवाद हुन्छु, पहिला त मलाई यहाँ आएको बेलामा सधैँ तपाईँले निम्त्याउनुहुन्छ, कुनै यस्तै चर्चाहरू हुन्छन्, पहिला पहिला राष्ट्र बैङ्कमा हुँदाखेरि त्यस्तै चर्चाहरू हुन्थ्यो, त्यो नियामकीय निकायको तर्फबाट, अहिले यहाँ आएको बेलामा यो मौकामा तपाईँले फेरि नेपालको पुँजी बजार जितोपत्र बोर्डको नयाँ चाहिँ नीति कार्यक्रमहरू र इन्स्ट्रुमेन्ट्सहरू प्रति जुन यहाँको र तपाईँको त सायद पुरै उसमा देशभरि नै फैलिन्छ जस्तो लाग्छ यो रेडियो सफलता, त यसबाट माध्यमबाट तपाईँलाई सुन्ने अहिलेको श्रोताहरूलाई बढीभन्दा बढी जानकारी दिन मलाई पनि मौका दिनुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र यो रेडियो सफलताको सफलताको पनि
1: धेरै धेरै धन्यवाद छ यो समयका लागि। आज हामीले छलफल गर्यौं नेपालको पुँजी बजार, लगानीकर्ताको विश्वास र सुधारका आगामी योजनाको विषयमा छलफल गर्यौं। नेपाल धितोपत्र बोर्ड सेवनका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टसँग यो समयका लागि पुनः एकपटक धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसँग नयाँ विषयमा छलफल गर्ने नै छौं। त्यति नै यो सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।
2: हेर्नु साङ्लो बरु बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: त्यसलाई तँलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडीमा रहेको बराल पार्टी पाले त्यहाँ क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67 93, 97 59 50 960। दोस्ती टु मिट छ।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार, अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642, 98460 41081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्कि हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जमिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
2: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 98 61 62 983 98 5 60 52 855 सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार।
3: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दावासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
4: मोबाइल नम्बर 98 4 60 59 5 81
3: 98 1 65 15 475।

0: रेडियो सफलताको यो विशेष कार्यक्रममा यहाँहरू सबैजनालाई हार्दिक स्वागत छ। म छु दुर्गा अधिकारी र हामी आज एउटा विशेष खेलको बारेमा, एउटा नयाँ खेलको बारेमा छलफल गर्नेछौ। यो विशेष कार्यक्रममा हामीसँग छलफलको लागि हुनुहुन्छ गण्डकी प्रदेश सेपाक ताक्रो खेल संघका अध्यक्ष हुनुहुन्छ श्याम बहादुर श्रेष्ठ हुनुहुन्छ। हामी आज यो विशेष कार्यक्रममा सेपाक ताक्रो खेलको विषयमा छलफल गर्नेछौ। छलफलका लागि मैले अघि नै जानकारी दिइसके, यस गण्डकी प्रदेश सेपाक ताक्रो खेल संघका अध्यक्ष श्याम बहादुर श्रेष्ठ हुनुहुन्छ। सामाजिक व्यक्तित्व हुनुहुन्छ, सामाजिक क्षेत्रमा लामो समयको अनुभव छ, खेलको क्षेत्रमा पनि हुनुहुन्छ। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद। नमस्कार बहिनी। रेडियो सफलता 103.4 मेगाहर्ज लाई म हार्दिक धन्यवाद आभार व्यक्त गर्दै मेरो आफ्नो भनाइ राख्न चाहन्छु।
0: धन्यवाद। यो दाई कस्तो खालको खेल हो यो सेपाक ताक्रो? यो नयाँ खालको नाम नयाँ सुने मैले, होइन, कस्तो खालको खेल हो?
1: हजुर, यो सेपाक ताक्रो खेल विशेष गरेर दक्षिण पूर्वी मध्य पूर्वी एसियाली राष्ट्रहरूबाट शुरूआत भएको खेल हो यो। र यो खेल खेल्ने सायद भलिबल जस्तै हो, तर यो हातले नछोइकन खुट्टाले खेलिने खेल हो। जसरी भलिबलको दोहोरो कोर्ट हुन्छ, यस्तै गरी यो खेल ब्याडमिन्टन कोर्टमा को साइजको कोर्टमा खेलाडीहरू एक अर्का बीच खुट्टाले नै सर्भिस गर्छ, खुट्टाले नै रिसिभ गर्छ र खुट्टाले नै यो बललाई अर्को कोर्टमा पठाउँछ। खुट्टाकै सहायताबाट खेल्ने खेल हो यो। र यो खासै गरेर भलिबल, फुटबल र जिम्नास्टिक खेलको समिश्र रूपमा खेल्ने खेल हो। र यो हामीहरूको लागि अलिकति नयाँ पनि छ र नव युवाहरूको लागि यो खेल एउटा हिसाबले यो क्रिएटिभ हिसाबको पनि छ यो एउटा हिसाबले।
0: भनेपछि यो खेलिन्छ त्यो कोर्टमै खेलिन्छ त?
1: हजुर, यो भलिबल जस्तै गरेर नेट टागेर खुट्टाले नै सर्भिस हाल्छ।
0: खेलिन्छ त कतिजना
1: यो खेलको? यसमा धेरै इभेन्टहरू छन्, यसमा तिनजना बीच खेल्ने खेलको इभेन्टलाई रेगु इभेन्ट भन्छ। यो छुट्टै फरक तरिकाले खेलिन्छ भने अर्को दुईजनाको बीच पनि खेलिन्छ, त्यसलाई डबल इभेन्ट भनेर भन्छ। र त्यसपछि चार चारजनाको बीच पनि खेलिन्छ, त्यो खेललाई क्वाड भनेर भनिन्छ। यो महिला महिला र पुरुष पुरुष बीच पनि खेलिन्छ र यस्ता इभेन्टहरू धेरैवटा इभेन्टहरू छन्।
0: भनेपछि अहिले धेरै प्रचलित इभेन्ट चाहिँ कुन हो?
1: यसको धेरै प्रचलित इभेन्टमा यो रेगु इभेन्ट बढी छ र अब हाम्रो राष्ट्रिय स्तरको खेलमा पनि यसमा डबल इभेन्टको, रेगु इभेन्ट र क्वाड इभेन्टको खेल्ने गर्छ भने अन्तर्राष्ट्रिय स्तरमा मिक्स रेगु, मिक्स क्वाड अनि टिम रेगु भन्ने पनि हुन्छ। ती तिनजनाको बीच खेलिन्छ र एक टिममा 12 जना खेलाडी हुन्छ, जसमध्ये 3 जना खेलाडीहरू कोर्टभित्र खेल्छ भने एकजना एउटा एक्स्ट्रा सब्स्टिच्युटमा रहन्छ र त्यसपछि फेरि अर्को 3 जना, त्यहाँबाट फेरि अर्को 3 जना गरेर यो टिम रेगुमा तिनटै टिमले जित्यो भने मात्रै त्यो टिम विजयी हुन सक्छ भने, अन्त टिम 3 वटा मध्ये 2 वटा ग्याप जित्यो भने त्यो टिम विजयी हुन सक्छ यो टिम रेगुमा। त्यसपछि रेगु र त्यसपछि डबल भनेर यो गेम खेलिन्छ भने, अनि हुप ताक्रो भनेर पनि खेल्ने गर्छ यो अन्तर्राष्ट्रियमा। जुन यो सेपाक ताक्रो खेलको इभेन्टहरू धेरै छन् राष्ट्रिय स्तर र अन्तर्राष्ट्रिय स्तरमा। हाम्रो राष्ट्रमा अहिले खासै गएर प्रचलितमा आएको 4 वटा इभेन्ट चाहिँ हाम्रो राष्ट्रिय स्तरमा गेम खेलाइरहेको छ।
0: यो चाहिँ कति जिल्लामा खेल्छन्? देशभर खेल्ने रहेछ?
1: यो नेपालको 7 वटा प्रदेशमा खेल्छ, यो 7 वटा प्रदेशमा खेल्छ। र हाम्रो गण्डकी प्रदेशको हिसाबमा हेर्ने हो भने गण्डकी प्रदेशमा खेल त पहिलादेखि नै सुरु भएको थियो। यसलाई आधिकारिक रूपमा 2064 सालमा राष्ट्रिय खेलकुद परिषदमा विधिवत रूपमा दर्ता भएर नेपाल सेपाक ताक्रो संघले सबै ठाउँमा गेम खेलाउँदै आइरहेको थियो। र आधिकारिक रूपमा जब यो प्रदेशको स्थापना भयो, प्रदेशको स्थापना भइसकेपछि प्रदेशमै खेलकुदको नियमावली अनुसार प्रत्येक परदेशमा परदेश स्तरीय खेल संगठन गर्ने र त्यो खेल संगठन गर्नको लागि जिल्ला तह र त्यसपछि स्थानीय तहमा तीनवटा स्थानीय तहमा गठन गरिसकेपछि जिल्ला गठन गर्ने र कम्तीमा पनि पाँचवटा जिल्ला गठन गरिसकेपछि त्यसपछि परदेशमा गठन गर्ने हाम्रो गण्डकी प्रदेशको हकमा र हाम्रो गण्डकी प्रदेशको दसवटा जिल्लाले गेम खेलिसकेको छ भने मनाङले खेल्न अहिलेसम्म गठन गरेर खेल्न सकेको छैन र हाम्रो गण्डकी प्रदेशमा तदर्थ समिति 2089 सालमाको फागुनको लास्टमा हामीहरू गठन गर्यौं र त्यसपछि 2080 सालबाट नै हामीले लगातार पहिलो गण्डकी प्रदेश स्तरीय जुन 11 जिल्ला बीच खेल्ने गेममा 80 को सालमा हाम्रो 5 जिल्ला मात्रै सहभागी भएर गेम खेल्यौं त्यसपछि 81 गएर 8 जिल्ला सहभागी भएको थियौं भने अनि 82 आएर 10 जिल्ला मनाङ बाहेक मुस्ताङ पनि समावेश भयो 10 जिल्ला बीच खेल्यौं भने र यो 83 पनि हामीले यो गेम खेलिसकेका छौँ र 4 गण्डकी प्रदेश स्तरीय खेल हामीले पोखरामा खेलाइसकेका छौँ।
0: हजुर, भनेपछि यसको थोरै इतिहास बताइदिनु न।
1: यो खेल हाम्रो नेपालमा विशेष गरेर नेपाली जवानहरू सिङ्गापुरमा भर्ती भएर सिङ्गापुर पुलिसमा भर्ती भएर त्यो सिङ्गापुरमा यो खेल खेलिँदो रहेछ र त्यही सिङ्गापुरमा भर्ती भएका नेपाली जवानहरू नेपालमा आउँदाखेरि त्यही किसिमको बलहरू पनि यहाँ लिएर आएर ती लाउरेहरू यहाँ नेपालमा आएर खेल्न सुरु गरे र पोखराको कुरो गर्ने हो भने अहिले स्वर्गीय गङ्गाबहादुर गुरुङज्यू उहाँ सिङ्गापुरे लाउरे र उहाँले यहाँ पोखरामा भित्राएर उहाँले धेरै खेलाडीहरू यहाँ विद्यालय अमरसिंह स्कूल लगायतका गेमहरू त्यहाँ खेलाउनु भयो तर त्यतिखेर खेल्दाखेरि विधिवत रूपमा दर्ता भएको त थिएन तर उहाँहरूले गेम खेलाउनु भएर केन्द्रीय स्तरबाट हाम्रा गण्डकीका खेलाडीहरू भाइ बहिनीहरू पनि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यो गेम खेल्ने अवसर प्राप्त गरिसकेका छन्।
0: हजुर हजुर, भनेपछि त यो परिचितै गेम हो।
1: परिचित गेम यो अब अहिले यो हाम्रो राष्ट्रिय स्तरमा पनि हाम्रो 7 राष्ट्रिय स्तरको गेम खेल 7 राष्ट्रिय स्तरको गेम खेलिसकेको छ यो त्यसपछि गएर 8 पनि यो गेम समावेश भयो 9 पनि समावेश भयो र 10 पनि अब हुँदैछ 2083 यो मङ्सिर महिनाको 16 27 गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुँदैछ र यो हाम्रो सेपाक टाक्रो गेम पनि यो 10 राष्ट्रिय खेलकुदमा नै तयारी भइसकेको छ र हाम्रो यसमा गण्डकी प्रदेशबाट 9 महिला 9 पुरुष 2 टिम कोच र 1 टिम म्यानेजर गरेर हाम्रो 21 सेपाक टाक्रोको गण्डकी प्रदेशबाट पनि 10 राष्ट्रिय खेलकुदमा सहभागी हुन जाँदैछ।
0: हजुर, तपाईँ एउटा सामाजिक व्यक्तित्व खेलकुद पनि हो पृष्ठभूमि, तर ठ्याक्कै यो खेलसँग चाहिँ कसरी जोडिनु भयो?
1: हजुर, म विद्यार्थी कालदेखि भलिबल खेलेर भलिबल खेलमा थिएँ त्यसपछि गएर बिस्तारै मैले भलिबल खेलाडीको साथसाथै खेलकुद क्षेत्रमा लाग्दै गर्दा अब एथलेटिक्सको खेलहरू पनि खेलाएँ एथलेटिक्समा धेरै इभेन्टहरू अनि त्यस्तै यस्तै यही क्रम गर्दै गर्दाखेरि 2089 सालसम्म म यो गण्डकी प्रदेशको यो एथलेटिक्स खेलको म टिम म्यानेजर भएर पनि काम गर्ने अवसर पनि पाएँ 9 राष्ट्रिय खेलकुदमा। त्यस पछाडि हाम्रो एथलेटिक्स खेलमा धेरै हामी जस्ता धेरै खेलाडीहरू धेरै पुराना मेडलिस्ट अन्तर्राष्ट्रिय मेडलिस्ट समेत प्राप्त गरेका हाम्रा पूर्व खेलाडीहरू पनि भएर ती पूर्व खेलाडीहरू सबै अहिले आएर सबै यी सङ्घहरूको पदमा बसेर यस सङ्घलाई हाँक्नको लागि धेरै यहाँ दक्ष जनशक्तिहरू बढीभन्दा बढी देखा पर्यो र यो सेपाक खेल एउटा नयाँ खेल नयाँ खेलमा धेरै मान्छेहरू त्यति यो समाज सेवातिर लाग्ने खेलसँग जिम्मेवारी भएर रहन सक्ने खालका मान्छेहरू कमी भए र साथीहरूले तपाईँ यहाँ आइदिनुहोस् न तपाईँले अब यतापट्टि पनि सहयोग गर्नुहोस् भन्ने किसिमको 2089 सालको लास्टतिर फागुन चैत्र ल तपाईँले यहाँ सहयोग गर्नुहोस् उतापट्टि साथीहरू पनि प्रशस्तै हुनुहुन्छ भन्ने कुरो भयो र मलाई पनि ठिकै छ पनि अब अलिकति खेल क्षेत्रको अनुभव पनि भएको त्यसले गर्दाखेरि यो भलिबल जस्तै खेलिने खेल भएको र आफू पनि भलिबल खेलेको र यो बढी भलिबलमा हातको प्रयोग हुन्छ भने यसमा खुट्टाको प्रयोग हुने र त्यसमा थोरै अब गेम खेल्ने तरिकाहरू सबै मिल्ने भएको हुनाले म पनि त्यतापट्टि लागेर मैले त्यसपछि राष्ट्रिय स्तरको ट्रेनिङहरू जुन किसिमको रेफ्री ट्रेनिङहरू लिएर राष्ट्रिय रेफ्रीको रूपमा पनि मैले यसमा लिने अवसर पनि पाएँ र जसरी भलिबलमा पनि अब एथलेटिकमा पनि राष्ट्रिय रेफ्रीको रूपमा भइसकेको थियो भने यतापट्टि नि फेरि लागेर अहिले म गण्डकी प्रदेश सेपाक्पाको संघको अध्यक्ष भएर यो काम गरिरहेको छ।
0: हजुर हजुर, यो संस्थाले चाहिँ गण्डकी प्रदेशभरि नै हेर्छ होइन, तपाईँ आफै अध्यक्ष हुनुहुन्छ, के कामहरू गरेको छ?
1: हजुर, यो संस्थाले गण्डकी प्रदेशभित्रका जिल्लाहरूमा यो संगठन गर्ने, खेलकुद संगठन गर्ने र जिल्ला संघ गठन गर्नुभन्दा अगाडि जिल्ला संघ त्यो जिल्लाभित्रका पालिकाहरू, नगरपालिका, गाउँपालिकाहरू के कति छन्, कम्तीमा पनि तीनवटा पालिकामा सेपाक टाक्रो संघ गठन गर्ने स्थानीय तहमा, र स्थानीय तहमा गठन गरिसकेपछि त्यसपछि गएर जिल्लामा गठन गर्ने, र जिल्ला गठन गरिसकेपछि त्यो संघले त्यो पालिकाभित्रका विद्यालयहरू अथवा क्लबहरूलाई खेल सामग्रीहरू अनि खेलकुदको बारेमा अभ्यासहरू गराएर ट्रेनिङहरू गराएर तिनीहरूलाई गएर वर्षको घटीमा नि एउटा कार्यक्रम, जस्तै पालिकाले एउटा पालिका स्तरीय कार्यक्रम गर्नु पर्यो, जिल्लाले एउटा जिल्ला स्तरीय कार्यक्रम गर्नु पर्यो, सबै पालिकालाई जोडेर गर्नु पर्यो, र प्रदेशले पनि वर्षको एउटा प्रत्येक जिल्लाहरूलाई समेटेर जिल्ला प्रदेश स्तरीय खेल खेलाउनु पर्यो। यसको मुख्य उद्देश्यहरू भनेको यसलाई गेममा सबै खेलाडीहरूलाई परिचय गर्ने र हाम्रा युवाहरू एउटा स्वस्थ बनाउने, एउटा सृजनशीलमा लागिरहने गराउने र खेलको माध्यमले सबै यो देशको लागि, ठाउँको लागि चिनारी गर्ने उद्देश्यले यो चाहिँ खेल सुरु गरेको छ।
0: हजुर, अहिले चाहिँ यो खेलप्रति आकर्षण चाहिँ कतिको बढ्दो छ?
1: यो खेलप्रति खासै गरेर कतिपय देखेको पनि छैन, र हाम्रो ठाउँ ठाउँ हाम्रो बजार बस्तीहरूमा यो खेलको सामग्री अलिक पर्याप्त रूपमा छैनन्, त्यो कारणले गर्दा यो देख्दै नदेख्ने कुरा हो त, अब कुनै बालबालिकाले मान्ने कुरा नै आएन, र यदि हामीले यो खेलको सामग्रीहरू प्रशस्त मात्रामा पाउने हो भने यो खेल खेलिसकेपछि, यो खेल हेरिसकेपछि हाम्रा विद्यार्थी खेल प्रेमीहरू अलिकति उत्साहित नै हुन्छन्, र यो खेलप्रति बिस्तारै बिस्तारै खास गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय मेडल ल्याउन पनि यो अलिकति सहज छ, यो नयाँ खेल भइसकेपछि मान्छेहरू छिट्टै नै छोटो समयमा नै अन्तर्राष्ट्रिय खेलाडी बन्न सक्ने अवसर पनि पाउँछन् हाम्रा खेलाडीहरूले।
0: यो खेलको सामग्री के हुन्छ?
1: यसको सामग्री भलिबलको जस्तै दोहोरो पोल हुन्छ, पोल गाड्नुपर्ने हुन्छ, र त्यसपछि गएर नेट हुन्छ, त्यसपछि गएर त्यो बल हुन्छ, यो सेपाक बल अलिकति यो थोरै भलिबलभन्दा फरक किसिमको खेल छ यो, बीचमा पाल परेको बल, त्यसमा हावा राख्नु पर्दैन, र हाम्रो यहाँ हाम्रो नेपालको पहाडी धरातलमा काँडाले ढुङ्गा कतिको ढुङ्गाहरूले पनि कोपे पनि यो फुट्दैन, किनभने हावा नराख्नु पर्ने भएको हुनाले, तर यो खेल त्यति साह्रै सबैले नदेखेको कारणले गर्दा होला सामग्री नआएको भएर अलिकति गाह्रो भएको छ हो, सर सामग्री पर्याप्त हुने हो भने हाम्रो खेलाडीहरूले मजासँग खेल्न सक्छन्।
0: तपाईँले नेतृत्व लिइसकेपछि भनौँ न, यो नयाँ खालको यसको विस्तार गरौं भनेर तपाईँ आफै अध्यक्ष भएर गण्डकी प्रदेशको लागि पर्नु भएको छ होइन, यो काम गर्ने क्रममा समस्या चाहिँ के भइरहेछ?
1: हजुर, यो समस्या त अब खास गरेर एउटा कुरो आफूभित्रबाटै अब लागिसकेपछि बिस्तारै समस्याहरू समाधान गर्दै आउने कुराहरू हो, तर यो नयाँ भएको हुनाले अलिकति मान्छेलाई बुझाउन भने थोरै गाह्रो पनि छ, र त्यसपछि गएर त्यो सामग्री आफैले लगानी गर्नु परेको छ, किन त बल आफैले लिनु परेछ, नेट आफैले दिनु परेछ, पोल त बरु हामीले गएर यहीँ हाम्रै स्थानीय समयमा पाउन सक्ने कुराहरू हो, कतिपय हाम्रो स्थानीय स्रोत अनुसार बाँसको किलाहरू, अन्य कुनै काठको किलाहरू पनि गाड्न सक्छौ, र त्यो हाम्रो स्थानीय स्तरमै पाइने भएको र त्यसलाई खर्च कम हुन्छ भने बल हामीले अन्तर्राष्ट्रिय स्तरबाटै किनेर लिएर आउनुपर्ने हुन्छ, हामी विशेष गरेर यो मलेसिया थाइल्यान्डबाट हामीले बल नेटहरू मगाउने गर्छौं, र हामीले हाम्रो खेलाडीहरूलाई भन्दै यो 64 सालमा दर्ता भइसकेपछि राष्ट्रिय स्तरमा गेम खेलाउन त सुरुवात गरियो, 71 सालबाट गेम खेलाउन सुरु गरियो हाम्रो नेपालमा भने, आजभन्दा 13 वर्ष अगाडिदेखि च्याम्पियनसिपमा पनि जस्तै प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा हाम्रो नेपाली खेलाडीहरू सन् 2013 क्विन्स कप भनेर थालीमा खाने खेलमा प्रत्येक वर्ष खेलाडीहरू पनि त्यहाँ सहभागी भइरहेको छ अन्तर्राष्ट्रिय खेलमा पनि, र त्यो खेलमा जाँदाखेर ती खेलाडीहरू मार्फत हामीले त्यो बलहरू ल्याउने गर्छौँ, र त्यही खेलाडीहरूबाट आएको बलले हामीले सबै प्रदेशमा बल नेटहरू पुर्याएका छौँ, र त्यसरी नै उनीहरूसँग सम्पर्क राखेर सामग्री ल्याउँछौँ, र हाम्रो त्यो सामग्रीले सीमित खेलाडीहरूलाई खेलाइरहेका छौँ, र अहिले हाम्रो पोखराको स्तरमा हेर्ने हो भने म आफूले जब यहाँ सम्हालिसकेपछि हाम्रो पोखरा महानगरपालिका वार्ड नम्बर 8 को जनप्रिय स्कूलहरू स्कूलमा हाम्रा खेलाडीहरूले त्यहाँ खेलिरहेका छन्। अहिले पनि अब 4 बजेपछि तपाईँ त्यहाँ जानुभयो भने हाम्रा खेलाडीहरू नानी बाबुहरूले बलहरू खेलिरहेको छ र योभन्दा अघिल्लो वर्ष यो वडा स्तरीय खेल पनि हामीले विद्यालय स्तरीय पनि खेलायौं र पालिका स्तरीय पनि गेम खेलाउँदैछौ र त यो अलि जति एउटा जस्तै गरेर पोखरा महानगरीमा 100 स्कूलहरू छन् 4-5 सय स्कूलहरू छन् भने यो भनेपछि 2-5-7 स्कूलले मात्रै खेलेको छ। त्यसले गर्दाखेरि जति भलिबल फुटबल क्रिकेट अहिले जसरी एकदमै चर्चामा आइरहेको छ नि यो सायद नदेखेको भएर पनि अब त्यति चर्चामा भने देखिएको छैन
0: चर्चामा
1: ल्याउने प्रयास गरिरहेको
0: यो कामहरू गर्दाखेरि चाहिँ तपाईँ त एकदमै सामाजिक क्षेत्रमा काम गरेको व्यक्तित्व पनि होइन अघि नै भनिहाल्नुभयो योलाई चाहिँ अलिकति फैलाउनु पर्यो विस्तार गर्नु पर्यो लग्न लिइदिनु भनेपछि तपाईँ फेरि त्यस्तै खालको काम चाहिँ लिन कोसिस गर्नुहुन्छ र लिनुहुन्छ पनि त्यसलाई सफल पनि बनाउनुहुन्छ। काम गर्ने क्रममा चाहिँ के कस्ता चुनौतीहरू आएका छन्?
1: हजुर यो काम गर्ने कुरामा त अब खासै गरेर मान्छेलाई बुझाउन अलिक गाह्रो र फेरि अहिलेको कतिपय स्वभावहरू सबैको कस्तो हुने त भन्दा समाजसेवामा 10 जनासम्ममा अब यतापट्टि कुरो गर्यो भने 1-2 जनाले चाहिँ मन चाहिँ दिनुहुन्छ। सबै त्यस्तो अब आफ्नो आफ्नो फिल्ड पनि हो हुन त चुनौतीको हिसाबले त यो हिसाबले चुनौती नै छ। तैपनि गएर आफूले आनिसकेपछि मैले चाहिँ गरेरै छाड्छु भन्ने हिसाबले मैले तनहु स्याङ्जा हाम्रो गण्डकी पत्रको सबै जिल्लाभित्र गएर त्यो सबै प्रचार गर्ने काम खेल खेलाउने कामहरू गरेको छौँ र त जति मैले सोचे अनुसार त भएको छैन किन त भन्दाखेरि त्यसमा अब यो नयाँ भएको भएर पनि होला र अनि मानिसहरूको सोच पनि के त भन्दाखेरि जस्तै मैले नयाँ खेलको सामग्री दिएँ भने यो केन्द्रबाट यसले पैसा कति खाएको छ सामानहरूले कति लिएर आएको छ यसले चाहिँ यहाँ आएर हामीलाई यसले त्यसै दिएछ तर दिएर हामीलाई अब यत्रो फोटो सोटो खिचेर अब हामीलाई यो भनेछ यो चाहिँ एकदमै यस्तो भएको छ होइन तर अनि कतिपय त तारिख पनि सोध्ने त मैले अब गएर यो कति पाउनुहुन्छ अनि हामी त्यहाँ समितिमा बस्यो भने कति पैसा भत्ता पाइन्छ भन्ने किसिमको कुराहरू पनि यो धेरै ठाउँमा सोध्ने त्यसपछि मैले पनि भनिएको थिएँ यो समाज नितान्त सामाजिक सेवा हो अपुर पनि सामाजिक सेवामा लाग्दाखेरि तपाईँको त्यस्तो भत्ताहरूको पक्कै पनि व्यवस्था छैन होला तर यो त हामीले कार्यक्रम आयोजना गर्ने र हामीले यसमा प्रपोजल तयार गरेर हाम्रो सम्बन्धित निकाय हाम्रो स्थानीय तह आफ्नो तहगत रूपमा माग गर्ने र अब उहाँ माग गरेर उहाँको अनुसार मात्रै हामीहरूले पाउने हो त्यो आवश्यक सामग्री जति जुन शीर्षकमा तोकेको त्यो शीर्षकमा लगानी आयो भने मात्रै हामीले रकम पाइन्छ नत्र यसमा कुनै पनि पाउनेवाला छैन भन्दाखेरि अब कतिपय मान्छेहरूलाई अलिकति निरुत्साह जस्तो पनि हुने र जसले म शुद्ध रूपमा सामाजिक सेवा गर्छु केही परिचित हुन्छु म यो भन्ने सोचहरू भएका मान्छेहरू थोरै कमै मात्रामा भेटेको छु मेरो उसमा हुन त अब त्यस्तो समाजसेवी सहयोगीहरूलाई अलि भेटाउन नसकेको पनि होला त्यस्तो व्यक्तिहरूलाई मैले पहिचान गर्न पनि नसक्न सक्छु तैपनि कतिपयहरूले म आफूले बिस्तारै मैले भनिहालेँ 10 जनासम्म भेटेँ भने 2-3 जनाले मलाई सकारात्मक सोचले सहयोग पनि गरेको छ र उहाँहरूकै सहयोगहरूबाट नै यो खेल यहाँसम्म आउन सकेको एउटा व्यक्तिको त के लाग्छ र यसमा केही न केही सहयोग त भइरहेको छ नि सामाजिक संस्थामा लागिसकेपछि स्थानीय तह खेलकुद मन्त्रालय खेलकुद परिषद गण्डकी पत्र खेलकुद परिषद लगायतले प्रत्येक वर्ष हामीलाई सपोर्टिङ गरिरहेको छ त्यही अनुसार नै हामीले कार्यक्रम बनाएको छ।
0: त्यही त अहिले पछिल्लो समयमा त्यस्तो सामाजिक काम गर्ने व्यक्तिहरूको कमी भएको हो कि जस्तो लाग्छ कि मलाई पनि एकदम यसो गर्नु न भने अनि कति पैसा आउँछ भन्नुहुन्छ कि सामाजिक काम त विशुद्ध एउटा आत्मसन्तुष्टिको लागि होइन गरिने काम हो। केही वर्ष अघिसम्म एकदमै सामाजिक काम गर्ने भनेपछि एकदम लागि पर्नुहुन्थ्यो अहिले नयाँ पुस्तामा चाहिँ यो भावना हराउँदै गएको हो तपाईँले त्यही अनुभव गर्नुभएको
1: छ? हजुर यो चाहिँ त प्रत्यक्ष नै हो जस्तै म आफ्नै तुलना गर्दा नि म सानो सानो अवस्थामा हुन त अहिले म उमेरले 62-63 वर्ष पुगेँ म सानो सानो हुँदाखेरि गाउँघरमा सामाजिक काम भनेपछि हामी निशुल्क गएर काम गरिन्थ्यो एकदमै फेरि यति परिश्रम छ कि अर्का काम गर्न जाँदाखेरि यति खुसी लाग्थ्यो। अब हामीहरू त्यहाँ विद्यालय बनाउनु पर्यो भने विद्यालयमा बिहानदेखि गएर माटो पुस्ने काम ढुङ्गा बोक्ने काम एकदमै राम्रोसँग समाजमा मौका पाइयो भने गर्नेछु धेरै जसो सबै गाउँलेहरू मिलेर कतिपय भवनहरू संरचनाहरू बनेछन् सबै गाउँका मान्छेहरूले निशुल्क दिनभरि आफ्नै घरको खाना खाएर निशुल्क काम गर्ने चलन थियो गाउँमा परिआउँदाखेरि सहयोग गर्ने चलन थियो र अहिले बिस्तारै बिस्तारै त्यो हराउँदै गयो र यो खासै गएर झन् भन्ने हो भने त यो मोबाइलले गर्दाखेरि त अहिले झन् त्यति मान्छेहरूमा त्यो सरसल्लाह सहयोग पाउनेहरू पनि बिस्तारै बिस्तारै कम नै हुँदै गइरहेको छ. यो बिस्तारै अब हामीले धार्मिक सोचहरू एउटा जस्तो बिस्तारै के त भन्दा हामी मानव भनेको आफूलाई मात्रै होइन अरूलाई पनि हामीले सहयोग गर्नुपर्छ भन्ने किसिमको हाम्रो बच्चाहरूदेखि नै नैतिक शिक्षा दियौँ भने जसरी हाम्रो धर्मशास्त्रमा कमसेकम 10% आफू कमाएको 10% सेवा क्षेत्रमा लाग्नु

0: लाग्नुपर्छ भन्ने सोच नै हामीले सानैबाट गराउन सक्यौँ भने हामीले आफूले नसक्नेलाई सही गर्ने बाटो हिँडिरहेका बुढाबुढीहरूलाई हात समातेर बाटो काट दिने, कोही बिस्तारै उठ्न सकेको छैन समातेर उठाइदिने, जस्तो सेवाको कामहरू पनि गराउनु पर्ने, सिकाउनु पर्ने हाम्रो बालबच्चाहरूलाई नैतिकता सम्बन्धी ज्ञानहरू पनि दिनुपर्ने हो कि जस्तो पनि लागेको छ यो मेरो आफ्नो समाजमा।
1: हजुर हजुर, पक्कै पनि यो यति अत्यन्त जरुरी रहेछ कि तपाईँले भने जस्तै सामाजिक काम भनौँ न, कसैको केही गर्नु पर्यो, मन्दिरहरू सफा गर्नु पर्यो, कस्तो भित्रैदेखि आनन्द आएर जान्थ्यौँ कि हामी। अहिले चाहिँ हुन त घरमै पनि सिकाइँदैन त्यो खालको अवस्था छ। हामी केही सेपाङ टाक्रो खेलकै विषयमा कुराकानी गरिरहेका छौँ। अहिले गण्डकी प्रदेश सेपाङ टाक्रो खेल सङ्घले चाहिँ तत्काल गर्नुपर्ने काम चाहिँ के देख्नु भएको छ?
0: गण्डकी प्रदेश सेपाङ टाक्रो सङ्घले गर्नुपर्ने काम भनेको त जसरी पनि खेलाडीहरू तयार गर्ने हो, खेलाडीहरूलाई उत्साहित दिने, खेलाडीहरूको लागि कतिपय खेलाडीहरू कस्तो छ भने अब अहिलेको परिवेशमा हामी सबै सम्पन्न छौँ, अलि हाम्रो बाबुआमाले बच्चाहरूलाई पनि अलि पर्याप्त मात्रामा आवश्यकता अनुसार पुर्याइदिएको छ र त्यही बच्चाहरू त्यति पसिना बगाएर खेल्न उफ्रन चाहँदैनन् र कतिपय फेरि हाम्रा अझै पनि अभावमा भएका पनि हाम्रो परिवारहरू छन्। ती अभावमा भएका परिवारहरूले भने अलिक चासो राखेर उहाँहरूले प्रयास गर्नुहुन्छ, त्यसपछि उहाँहरूलाई खेलको जर्सी दिँदाखेरि उसलाई एकदमै माया ममताको साथ उसले जर्सी लगाउँछन्, अनि खेल्ने खेलाडीले जुत्ताको प्रयोग गर्छ, त्यो जुत्ता पनि त्यही किसिमले प्रयोग गरेका छन्, त्यही खेल्ने पोसाक, त्यही खेल्ने जुत्ता गण्डकी प्रदेश अथवा कास्की जिल्ला लेखेको एउटा टी सर्ट जर्सी लगाउँदा उनीहरूलाई त्यही आनन्द आछ, त्यतिको भरमा पनि विचारा त्यो खेलाडीहरू खेल्ने गेमहरू बिस्तारै खेलेका छन् र त्यो खेल्दाखेरि अब हामी समितिमा त्यस्तो किसिमको कोही आउँदैन, अब ती बच्चाहरूलाई फेरि ती सामान दिइरहनु पर्ने, ल गुरु अब मेरो चाहिँ जुत्ता फाट्यो जुत्ता किनिदिनुहोस्, मेरो जर्सी फाट्यो जर्सी किनिदिनुहोस्, अनि अब बल छैन बल त झन् उनीहरूले किनेकै छैन, अब हामीले यो सेपाकको बल त सधैँको आफ्नै तरिकाबाटै बच्चाहरूलाई दिने गरिएको छ र कहिलेकाहीँ अब हामीले यो माग्ने काम पनि अब त्यस्तै पनि अब अलिकति परिचित व्यक्तिहरूले थोरै अब हाम्रो मन्त्रालयमा कन्ट्याक्ट हुने मान्छेले एउटा सानो एउटा क्लबले पनि अब लाखौँ रुपियाँ लगेको छ, अब यो गण्डकी वर्षको 11 जिल्ला हेर्नुपर्ने हुन्छ उसलाई त्यहाँ मारामार मारामार, अब अहिले मैले राष्ट्रिय स्तरको एउटा ज्ञान खेलाउँ पोखरा एउटा पर्यटक के अरे सहर राजधानी सहर, अब जे होस् अब पोखराको आन्तरिक अथवा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू पनि यहाँ नेपालका खेलाडीहरू छन्, ती खेलाडी लिएरहरूलाई पोखरामा ल्याएर एउटा पर्यटकको प्रवर्धन पनि हुने र खेलहरूको बारेमा अझै उत्साह हुने भन्ने किसिमको सोच राखेर मन्त्रालयमा गयो, आइसकेपछि अब रातो किताबमा नपरिसकेपछि पाउने भनेको एकदमै न्यून, अब हामीले अहिलेको अवस्थालाई हेर्दाखेरि पनि अब धेरै सँग जानु मैले सयौँसँग सयौँ आज जसको सहयोगको लागि सयौँ डेढ सय मैले जुन प्रपोजल तयार गरेर पेस गरेको छु, अब सयौँमा दिएँ भने जे होस् 15 दिएर जाने आश गरेको छु, होइन त्यो त अब स्वाभाविक कुरा हो सबैको मनमा कसैले, अहिलेको यो फेरि भोटेको सीको जुन बाढीले पनि यो खेलको लागि जुन किसिमको थोरै भए नि असर पार्यो, फेरि अब एउटा प्राकृतिक प्रकोपको कारणले जुन गएर पानी झरी बादल खोलाले पनि अलिकति थोरै असर पारेको छ र हुन त मान्छेहरूमा धेरै स्वभाव सबै छँदै छैन भने पनि छैन, होइन थोरै समाज सेवाको भावना केही पर्सेन्टमा छन् र ती उहाँहरूकै सहयोगले यसलाई सफल गराउँछु भन्ने सोच पनि गरेको छु। हजुर, यो राष्ट्रिय स्तरको सेपाक ताक्रो खेल 2083 साल कार्तिक महिनाको 14 गतेदेखि 17 गतेसम्म पोखरा रंगशालाको बहुद्देश्य कवर हलमा यो गेम शुरूआत गर्न गइरहेका छौं र यसमा 7 प्रदेशका महिला र पुरूषहरूको टीम, 7 प्रदेशको 7x14 टीम र त्यसपछि विभागीयहरूमा नेपाल आर्मीको महिला र पुरूष दुई टीमहरू आएर हाम्रो 16 टीमको बीच पोखरा रंगशालामा गेम खेलाउने सोच गरेर राखिएको छ र यो पत्रचार भइसकेको छ र आउने तयारीमा खेलाडीहरू सबै तयारीमा पनि रहिसकेको छ।
1: हजुर, भनेपछि त यो एकदम तयारी भइरहेको छ, त्यो सहकार्य गर्ने वचनाइदिएको संस्थाहरू कति हुनुहुन्छ?
0: अब प्रपोजल पेस गरेको त अब मैले खास गरेर सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय म एउटा प्रपोजल पेश गरेको छु। त्यहाँ अब खास गरेर मन्त्रीज्यूले यति नै रकम ट्याक्क तोक्ने उहाँले पनि सजिलो हुँदैछ, उहाँले अब सचिवज्यूलाई भन्नुहुँदो भयो, सचिवले लानुभयो, त्यसपछि अर्को सचिव उहाँले भन्नुहुन्छ अब हाम्रो अधिकार भनेको तपाईँको 50-60 हजार रुपियाँ दिने हो, यहाँभन्दा बढी दिनलाई मन्त्रीज्यूकै नै अब तोकादेश हुनुपर्ने हुन्छ भन्नुहुन्छ मन्त्रीज्यूले। अब होइन अहिलेको अवस्था यस्तै छ तपाईँको, अब हेर्नुहोस् अब अन्त पनि म प्रदेश खेलकुद परिषदलाई नै भन्नुहोला भनेर भन्नुहुन्छ उहाँले। सायद अब यति नै दिन्छु भन्नुभएको थियो, त्यही होस् 1 लाखसम्मकै आशा गरेको छु मैले त्यहाँ हाम्रो मन्त्रालयमा। र त्यस्तै गरी प्रदेश खेलकुदमा पनि अब होइन अहिलेको मन्त्रालयबाट रकम आयो भने थप रकम आयो भने दिउँला, नत्र त अहिले हामीसँग छैन भन्ने किसिमको राख्नुभएको छ। तै पनि अब त्यसो भने पनि अब हाम्रो अभिभावक भनेको हाम्रो खेलकुद परिषदको हो, मन्त्रालय नै हो, अब खेलकुद परिषदबाट पनि केही यति नै दिन्छु भन्ने किटानु भएको छैन, तर त्यहाँबाट पनि केही रकम आशा गरेको छु। र मेरो सोचमा मन्त्रालय तर्फबाट करिब करिब 10 लाख र पोखरा महानगरपालिकाले 5 लाख, अनि त्यसपछि गएर हामी अन्य हामी विज्ञापन लिएर अब खास गरेर प्रायोजकहरू सहप्रायोजकहरू मुख्य प्रायोजकहरूबाट 10 लाख जति गरेर 25 लाख रुपियाँ जति उठाएर सङ्कलन गरेर ग्याम कमसे कम 18-20 लाख जति खर्च हुन्छ र बाँकी 2-5 लाख रुपियाँ रह्यो भने हाम्रै यही खेल सङ्घका खेलाडीहरूलाई खेल सामग्रीहरू, खेल पोसाकहरू र खेलमा ट्रेनिङहरूको अथवा उहाँहरूको लागि गाइडको लागि प्रयोग गर्ने सोच राखिएको थियो। सायद अब के कति त्यो त अब अहिले उही अब सोचाइ मात्रै होला जस्तो लागेको छ। अब जुन मन्त्रालय हाम्रो अर्को भनेको खास गरेर यो पोखरा महानगरपालिका हो, पोखरा महानगरपालिकामा पनि प्रपोजल पेश गरेको छु हाम्रा वडाहरूमा पनि थोरै थोरै आशा गरेको छु। वडा हाम्रो पोखरा महानगरपालिकाको वडाहरूलाई पनि अब यसरी सरकारी निकायलाई हामीले प्रवर्धकको उपमा राखेर त्यसपछि गएर मुख्य प्रायोजक, प्रायोजक र सहप्रायोजकहरूलाई अब त्यही अनुसारको उहाँहरूले दिएको रकम अनुसार हामीले पनि अब त्यसलाई सम्मान गर्ने कामहरूदेखि लिएर एडभाइजर गर्ने कामहरू लिएर सबै कामहरूमा हामी पनि उहाँहरूसँग अनुरोधको लागि गइरहेका छौँ। सफल होला भन्ने हामी पूर्ण आशा राखेका छौँ।
1: हजुर हजुर, पक्कै पनि सकारात्मक सोचका साथ काम अगाडि बढायो भने सफल भइन्छ, आश्वासन पाउनु भएको छ, ठ्याक्कै बोल्नु भएको छैन, तर यत्रो काम चाहिँ आँक्नु भएको छ, कमसे कम 25-30 लाख खर्च हुन्छ।
0: हजुर हजुर, 20-22 लाख रुपियाँ खर्च हुन्छ। अब त्यसलाई चाहिँ अब यो खास गरेर खर्च पनि कस्तो त भन्दा हाम्रो खेलाडीहरूलाई प्रत्येक प्रदेशबाट आउँदा हामीले जाते आते गाडी भएर हामीले दिनुपर्ने हुन्छ, अनि त्यसपछि गएर यहाँ खाना बस्नको व्यवस्था हामीले नै मिलाउनु पर्ने हुन्छ आयोगले नै पूर्ण रूपमा। अब कुनै हाम्रो यो अब मन्त्रालयले गरिदिँदैन, हामीलाई त्यस्तो केही पनि टेन्सन थिएन। अब हामीले रेफ्रीहरू अब टेक्निकल टोलीहरू पनि हामीले राख्नुपर्ने हुन्छ, त्यसपछि गएर त्यहाँ खेल सामग्रीहरू खरिद गर्नुपर्ने हुन्छ, त्यो अब विभिन्न व्यवस्थापन अब भनौँ न त्यसमा चाहिँ हुँदाहुँदै पनि अब रहर गरिसकेपछि होस् फेरि कुरा त अब अवश्य होला भन्ने आशा गरिया छ।
1: टिम पनि छ हजुरहरूको?
0: हजुर छ छ, हामी हाम्रो समिति पनि छ, हाम्रो गण्डकी प्रदेश सभाको सङ्घका पदाधिकारीहरू पनि छौँ हामीहरू, सबैजना लागेर
1: टिम भएपछि सजिलो पनि हुन्छ। अब त धेरै दिन त छैन,
0: होइन
1: 20 दिन 25 दिन
0: छ, यसमा पनि फेरि अब हामी नेपालीहरूको महान चाड दसैँ पनि आएको, फेरि यसको 12-15 दिन अब आफ्नै चाडपर्वमै व्यस्त हुनुपर्ने हुन्छ। अब छोटो भनेको त अब एकदमै कम छ हाम्रो यो समय भनेको त। हेर्नुहोस्
1: हजुर हजुर, हामी कार्यक्रमको लगभग अन्त्यमा छौँ, अन्त्यमा केही भन्न चाहनुहुन्छ?
0: हजुर, जुन यो हाम्रो रेडियो सफलता यो 103.4 MHz खेलको बारेमा जुन किसिमको शुभ अवसर दिनुभयो त्यसको लागि म सर्वप्रथम तपाईँलाई म धन्यवाद दिन चाहन्छु, र यसबाट यो खेलको लागि अझै व्यापक रूपमा प्रचार प्रसार गरिदिनको लागि जुन यो मिडिया अहिलेको अवस्थामा मिडिया नै सबैभन्दा पावरफुल छ, एउटा महत्त्वपूर्ण पनि छ, र शक्तिशाली रूपमा पनि मिडिया भएको हुनाले यो खेलको लागि अझै मैले मात्रै घर घरमा एउटा विद्यालयमा जानुभन्दा यसबाट सबै ठाउँमा एकैचोटि देश राष्ट्र अन्तर्राष्ट्रसम्म पनि सञ्चारको माध्यमले खिचिने भएको हुनाले यो खेलको विकासको लागि, यो खेलमा सपोर्टिङ गरिदिनको लागि, यसमा हामीहरूलाई हौसला बढाइदिनको लागि तपाईँहरूले यसलाई व्यापक रूपमा प्रचार प्रसार गरिदिनु होला भन्ने पनि म आशा गर्दछु, र यस्तै गरी तपाईँहरू जस्ता धेरै मिडियाहरू छन् ती मिडियाहरूमा पनि यसलाई अलिकति जोड दिएर यसलाई हप्ताको एकचोटि अथवा हप्ताको दुईचोटि पनि प्रसारण गरिदिनु भयो भने सेपाक ताक्रो खेल भनेको यस्तो खेल हो भन्ने कुराहरू सर्वसाधारणले पनि जान्ने अवसर पाउने थियो भने, अर्को कुरो म आफूले पहिलोचोटि पोखरामा राष्ट्रिय स्तरको खेल 2083 कार्तिकको 14 देखि 17 गतेसम्म सञ्चालन गर्न गइरहेको हुँदा हाम्रो यो सेपाक ताक्रो संघमा कोही त्यस्ता उद्योगपतिहरू व्यापारीहरू जो अलिकति आफ्नो बिजनेस व्यापारलाई अझै बढाउनको लागि विज्ञापन गर्न चाहनुहुने व्यक्तित्वहरू हुन्छ भने पनि यो खेलमा थोरै सपोर्ट गरेर यो खेललाई पनि अझै उन्नति प्रगति गर्ने र यो खेलमा लाग्ने जति पनि हाम्रा दुःख पाएका खेलाडीहरू छन् उनीहरूले जर्सी लगाउने, उनीहरूले एउटा जुत्ता लगाउने, अनि त्यसपछि गएर पोसाकको लागि थोरै त्यहाँ खानाको लागि जस्तै मानिलिउ पानीको व्यवस्थापन गरिदिने, खाना खानाको व्यवस्थापनको लागि थोरै थोरै सपोर्टिङ, अब एकैचोटि धेरै गर्ने भनेको हाम्रो अवस्था यस्तै छ, थोरै थोरै सपोर्टिङ गरिदिन सक्नुभयो भने र हामीले पनि त्यही अनुसारको 5,000-10,000 रुपियाँ सहयोग गर्नेहरूलाई हामीले पनि त्यही अनुसारको विज्ञापनहरू ब्यानरहरू बनाउदिने, त्यही अनुसारको हामीले पनि मायाको चिन्हहरू हस्तान्तरण गरेर उहाँहरूलाई पनि मनोबल बढाउने हाम्रो पनि एउटा विशेष लक्ष्य हुँदा यो खेललाई पनि सपोर्ट गरिदिनु हुनेछ गरिदिनु होला भन्ने आशा पनि राख्न चाहन्छु।
1: हजुर, समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद हजुर, धन्यवाद। म आफ्नो फेरि पनि यो खेलको बारेमा पहिलोचोटि यो मिडियाबाट सेपाक ताक्रो खेलको बारेमा भन्न पाउँदा म आफूलाई पनि धेरै धेरै खुसी लागेको छ। हाम्रो संघको तर्फबाट, गण्डकी प्रदेश सेपाको संघको तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद, आभार व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।
1: हस्, धेरै धेरै धन्यवाद छ यस समयको लागि, जुन कार्तिकको 16 गतेदेखि 14 गतेसम्म हुँदैछ सेपाङ ताक्रो राष्ट्रिय स्तरको गेम चाहिँ पोखरामा हुँदैछ। यो गेममा यहाँहरू सबैजना सहभागी हुनको लागि म अनुरोध गर्दछु र यो कार्यक्रमको पुनः सफलताको कामना पनि गर्दछु। आज हामीले कार्यक्रम यो रेडियो सफलताको विशेष कार्यक्रममा गण्डकी प्रदेश सेपाक ताक्रो खेल संघ गण्डकी प्रदेशले गरिरहेका गतिविधिहरू यो खेलको विषयमा जानकारी दिने कोशिस गर्यौं। छलफलमा सहभागी हुनुभएकोमा गण्डकी प्रदेश सेपाक ताक्रो खेल संघका अध्यक्ष, सामाजिक व्यक्तित्व, एकदम सामाजिक क्षेत्रमा लागि पर्ने व्यक्तित्व श्यामबहादुर श्रेष्ठलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा नयाँ अतिथि लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ट्ज
1: मन लायो।
2: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दुल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
2: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोश गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
2: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
4: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 0615530050 0615898488
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
7: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
7: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
7: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98560-27500।
4: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
4: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
6: कन्ट्याक्ट 0615530050 0615898488
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेलो
1: हजुर सन्चै
0: कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barsho dekhi desh bidesh ka 5 sari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Tare hotel haru ma field visit ra field training garaine. City visit dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. सुन्दरमार्ग चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: घर बनाउन लाख कुरा त तराई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
4: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 061-5149-84 5149-85 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा फोन नम्बर 061-5259-04 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: मलोक तथा दोरी गायिका सरस्वती लामी छाने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ज
2: सुन्न मन लाग्यो।

0: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लन चोक। सम्पर्क नम्बर 98461-96844 र 98151-48975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
2: Sapala Studio Time.

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ। बाल बालिकाका लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना।
4: के तपाईँ स्वास्थ्य प्रबन्धनात्मक आयुर्वेद सेवा अन्तर्गत सञ्चालित कार्यक्रममा आफ्नो बाल बालिकाको शारीरिक, मानसिक वृद्धि र विकासका लागि खुवाइने स्वर्णबिन्दु प्राशनमा सहभागी हुन चाहनुहुन्छ?
2: यो संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोगमा सञ्चालन गरिने कार्यक्रम भएकोले निशुल्क रूपमा उपलब्ध गराइनेछ।
4: स्वर्ण बिन्दु खुवाइने मिति 2083 कार्तिक 16 गते मंगलबार।
2: यदि तपाईँको बच्चा लक्षित उमेर समूह
4: माथि उल्लेखित मितिसम्म 12 महिना पुगेको, 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बाल बालिकालाई ज्वरो, अजीर्ण, अपच, झाडा पखला, आऊ, रुगा खोकी, सर्दी मर्की, रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
2: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
4: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
2: अनुरोध गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
4: फोन नम्बर 0615635528, मोबाइल नम्बर 9856005228।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 50 9825170 14
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
4: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0615747668 मोबाइल नम्बर 9850628104
4: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्गो चुक्लाढुङ्गा UFO र सी कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98161-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: एकीकृत सेवा कार्यालय कास्केबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाणपत्र तथा कम्पनी अध्यावधि सम्बन्धी कागजातहरू,
2: संचालकहरूको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
1: कम्पनी संचालक समितिको निर्णय,
2: क वा ख वर्गको बैंकबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको बैंक ग्यारेन्टी सक्कल,
1: उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि,
2: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
1: उद्योग दर्ताको निवेदन फारम ख,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति पासपोर्ट साइजको फोटो,
1: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
2: मेसिन औजारको कोटेसन र स्किम,
1: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
2: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
1: आवश्यकता अनुसार 74% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
2: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
1: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइ वन कार्यालयको सिफारिस पत्र,
2: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
1: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
2: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
1: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
2: EIA गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना टाँच मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा IEIA प्रतिवेदन।
1: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
3: सफलता स्टूडियो टाइम।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860066642 9860041081।
2: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
4: त्यसलाई तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
5: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9840028575 9807159947 9557325775।
1: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन,
1: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547737 मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस। देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
1: सम्पर्क नवविद्या सदन स्टेशनरी पोखरा 50 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536551। सम्झनुहोस् है, नवविद्या सदन स्टेशनरी 0 किलोमिटर 5 पोखरा।
2: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की, फोन नम्बर 0165553071, 9867812334, 9705077123, व्हाट्सएप नम्बर 9801717123।
3: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
4: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
3: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
5: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
3: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9846643853।
6: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9560110900, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
6: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियाले तेल लगाएर जान्छ
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस् दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस् दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061574225 98560140 98560127 र 98038140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड

0: बाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रु 5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियत नामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 84 फिसदीयारको सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460-59581,
2: 98165-75475।
0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
0: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्बहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27599।
6: Time 6 यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको ठिक 12 बजेको छ।
7: रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462 89 99।
2: हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
3: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
3: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा छ हल्लनचोक। सम्पर्क नम्बर 98461 96 844, 98461 96 844 र 98151 48 975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।
4: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530501589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98460-41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050505508 97055505007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामी पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुप्रत मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
3: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
4: घर बनाउन लाएको कुरा त तलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
3: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।

0: नमस्ते, म पप गायिका माया फुन। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
1: रेडियो सफलता 103.4 मेगाहर्ट्ज।
2: सुन्न मन लाग्यो।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा ब्रोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 98560288744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: सेवा कार्यालय कास्कीबाट प्राप्त हुने सेवा सुविधाहरू, ट्राभल ट्रेकिङ एजेन्सीको इजाजत लिन आवश्यक कागजातहरू, कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र नियमावली, प्यान दर्ता प्रमाण पत्र तथा कम्पनी अध्यावधिक सम्बन्धी कागजातहरू,
1: संचालकहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कम्पनी संचालक समितिको निर्णय,
1: क वा ख वर्गको ब्याङ्कबाट जारी गरिएको रू 5,00,000 बराबरको 5 वर्ष अवधिको ब्याङ्क ग्यारेन्टी सक्कल,
0: उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: उद्योग दर्ता गर्दा पेश गर्नुपर्ने कागजातहरू,
0: उद्योग दर्ताको निवेदन फारम ख,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र 2 प्रति, पासपोर्ट साइजको फोटो,
0: जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, घर भाडामा भए भाडा सम्झौता तिरो तिरेको रसिदको प्रतिलिपि,
1: मेसिन औजारको कोटेसन र स्किम,
0: साझेदारी फर्मका लागि साझेदारी कबुलियतनामा,
1: कम्पनीका लागि कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियावलीको प्रतिलिपि,
0: आवश्यकता अनुसार 34% सहमति सहितको सरजमिन, मुचुल्का र सम्बन्धित स्थानीय निकायको सिफारिस,
1: प्रशिक्षण केन्द्रको लागि पाठ्यक्रम, प्रशिक्षकको योग्यता प्रमाण पत्र र प्रशिक्षण प्रतिबद्धता,
0: वनमा आधारित उद्योगको हकमा दूरी विवरण खुलाइएको वन कार्यालयको सिफारिस पत्र,
1: संचार पर्यटन स्वास्थ्यसँग सम्बन्धित उद्योगहरूको हकमा सम्बन्धित निकायको स्वीकृति पत्र,
0: स्वास्थ्यसँग आधारित उद्योगमा सम्बन्धित दक्ष जनशक्तिको प्रमाण पत्र र करारनामा,
1: खनिज उत्खनन गर्ने उद्योगहरूको हकमा सम्बन्धित जिल्ला समन्वय समितिको सहमति पत्र,
0: ड्राइभिङ इन्स्टिच्युटको लागि ब्लू बुक तथा सवारी चालक अनुमति पत्र, पाठ्यक्रम र प्रशिक्षण प्रतिबद्धता,
1: आईईआईए गर्नुपर्ने उद्योगको हकमा 15 दिने सार्वजनिक सूचना, सूचना टाँस मुचुल्का, सम्बन्धित स्थानीय निकायको सरजमिन सहितको सिफारिस, स्किम स्वीकृत कार्यसूची तथा आईईआईए प्रतिवेदन।
0: विस्तृत जानकारीका लागि एकीकृत सेवा कार्यालय कास्की पोखरा 7 मासवार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 MHz। तपाईँलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966।

0: हेर्नु चाहिँ रामेबा, यसपालि त मलाई एउटा साडी दिनै पर्छ के? दसैँ जस्तो चाडा जिन्दगी भरि यसो फरिया र सोलो कति लगाउनु?
1: लाइ पुरी साडी पैसा न सैसा।

0: चिता नया छोरी जय आउँछन् के रे फल फूल मत ला ल्याउँछन् के रे छोरी त आफ्नै भई जयलाई त एक सय त दिनु पर्ला नि त छिना
1: तिस बुढी सय रुपियाँ त छिना पैसा त सोइसा टिकट

तपाईं सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज। तपाईंलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061 452 966।

अब सफलताको साथमा नन स्टप म्युजिक तपाईलाई मन पर्ने गीत सुन्नको लागि फोन गर्नुहोस् 061-452-966 मा सुनौ मजाले नन स्टप म्युजिक सफलताको साथमा।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5-तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्स को पेजमा।
6: फोन नम्बर 061-587-915।
7: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
8: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
7: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
8: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
7: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
8: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
7: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98 5 60 27 5 100।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
0: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा दुई बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460 59581,
2: 98165475।

0: तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ, यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
3: कुकुरको भ्याक्सिनेसन,
2: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
4: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856727599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9896066642 9960410081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डरका लागि सम्पर्क 97050 50508 97055 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061 574 668, मोबाइल नम्बर 98560 28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा, पितल, स्टील, काँच, प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं ड्रिङ्क र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट म्यान पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफल टाइम बुलेन्स। हस्तकलाका सम्पूर्ण सामग्री आवश्यक परेमा श्री सन्तोषी माता हस्तकला उद्योगलाई सम्झनुहोस्।
1: हाते तानबाट बुनेका विभिन्न साइजका कपडा तथा ब्यागहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: साथै हस्तकला सम्बन्धी तालिम लिएर आत्मनिर्भर बन्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोस्। तालिम सञ्चालन भइरहेको छ।
1: सम्पर्क श्री सन्तोषी माता हस्तकला उद्योग, पोखरा 6 हल्लन चोक। सम्पर्क नम्बर 98-4-61-96-844, 98-4-61-96-844 र 98-1-51-48-975। उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050, 98251 2714।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: आहा, मेरी बुहारी कति राम्री आकाश को जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9161615475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-5551-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 9840600851।
3: घर बनाइयो तर घर को सुंदरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो हैन ए हजुर? हजुरलाई के चिन्तै छैन कि क्या हो घर को? म त सोचता सोचता हैराने भइसके।
4: के चिन्ता लिन्छौ? यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
5: जापानिज दुबो एभरग्रीन प्लान्ट गार्डन डिजाइन सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरापा 0 किलोमिटर मोबाइल नम्बर 9856023461 9826608।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
2: किन यता उता गर्नु पर्यो, पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 98-60-39-63-2 98-60-34-32 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
3: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
3: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं, बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 98-560-27-599
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले तेल लगाता कान्छ
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-21-440 98-560-60-127 र 98-038-21-440 सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576 2251, 98450 5251।

0: उपहार दिनु परेमा अथवा आफूले प्रयोग गर्नु परेमा पनि स्वदेशी उत्पादन प्रयोग गरौं। हेलो, हजुर सन्चै कस्तो छ हजुरलाई?
1: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
1: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
0: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
2: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
0: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
2: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटिभीद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
0: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
3: फोन नम्बर 061-587-915।
4: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज चिकन बिरयानी। अनलाइन अर्डर का लागि सम्पर्क 97050-50508, 97055-55007, मनसरा ताज चिकन बिरयानी, हजुरकै सहर पोखरामा।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।